0: संस्कृतिको प्रतीक समेत मानिन्छ। राम्रो घोडाको मूल्य लाखौं पुग्ने गरेको छ। चराङमा तेस्रो भएको राक्पा घोडा 13 लाख रूपियाँमा किनिएको थियो। यही घोडाले लोमान्थाङको दौड़मा दोस्रो हुँदै 2 लाख रूपियाँ पुरस्कार जितेको हो। यार्तुङका विभिन्न दौड़मा पुरस्कारको प्रतिस्पर्धा पनि बढ़ेको छ। चराङ र लोमान्थाङमा कास्कीका विवेक मगरको ठण्डर घोडाले प्रथम हुँदै 1,50,000 रूपियाँका दरले पुरस्कार जितेको छ। मुस्ताङमा यार्तुङ घोडा दौड़को प्रतिस्पर्धा मात्रै नभएर पुरानो संस्कृति र परम्परा जोगाउने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीको काम सकेपछि गाउँलेहरू भेला हुने, भोज भतेर गर्ने, गीत गाउने र भेटघाट गर्ने परम्परा यार्तुङसँग जोड़िएको छ। घोडा दौड़सँगै घोडाको किनबेच र घोडाका सामग्रीको कारोबार समेत बढ़ने गरेको छ। बाहिरी जिल्लाबाट घोडा पालकहरू आउन थालेपछि मुस्ताङको घोडा संस्कृति र यार्तुङको आकर्षण पनि फराकिलो बन्दै गएको छ। गाई जात्रा नजिकैसँगै भक्तपुरका टोल बस्ती परम्परागत बाजाको धुनले गुन्जिन थालेका छन्। गाई जात्रामा निकालिने झाँकी नाच र र्यालीका लागि टोल टोलमा बाजा तथा नृत्यको अभ्यास भइरहेको छ। धा धिमे र बाँसुरीका धुनले भक्तपुरका पुराना बस्तीमा जात्राको माहौल बढ़ाएको छ। नयाँ पुस्तालाई संस्कृति र परम्परासँग जोड्न विभिन्न टोलमा बाजा बजाउने प्रशिक्षण समेत भइरहेको छ। भक्तपुरमा गाई जात्रा 8 रात 9 दिनसम्म मनाउने परम्परा छ। भन्सार विभागले चीनबाट जनयात भएको भन्ने समाचारको खण्डन गरेको छ। विभागका अनुसार चीन र भारतबाट कटन थ्रेड्स अर्थात धागो आयात भएको देखिए पनि त्यसलाई जनै भन्न नमिल्ने जनाएको छ। चालू आर्थिक वर्षमा अहिलेसम्म 10,184 किलो धागो आयात भएको छ। त्यसमध्ये भारतबाट 7,144 र चीनबाट 2,996 किलो आयात भएको विभागले जनाएको छ। जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दै गएपछि काभ्रेका स्थानीय तहले मुहान संरक्षण र पानी पुनर्भरणका कार्यक्रम अघि बढ़ाएका छन्। रोशी गाउँपालिकाले 2 वडामा कार्यक्रम शुरू गरेको छ भने बिथानचोक गाउँपालिकाले 369 पानीका मुहान पहिचान गरेको छ। काभ्रेका 7 स्थानीय तहमा गरिएको सर्वेक्षणमा 5,689 पानीका स्रोत मापन गर्दा 1,521 अर्थात 27% स्रोत सुक्खा अवस्थामा रहेको पाइएको छ। बाढ़ी पहिरो, वन फडानी, अव्यवस्थित पूर्वाधार र जलवायु परिवर्तनका कारण पनि स्रोत सुक्दै गएको जनाइएको छ। अब खबर फटाफट।
1: गोर्खाको शहीद लखन गाउँपालिका विपन्न बाल बालिकाको सहारा बन्दै वडा नम्बर 6 घैरुङ बाँसकोटको हिमालय माविमा 13 जना विपन्न बाल बालिकालाई आवास सहित पढ्न पाउने व्यवस्था, उनीहरूको कक्षा 10 सम्मको शिक्षा र पालन पोषण सबै जिम्मेवारी गाउँपालिकाले बेहोर्ने। कोदो मकै लगायतका अन्नबाली बाँदर र बँदेलले सखा पार्न थालेपछि पाल्पाका किसान टिमुर खेतीतिर मोडिँदै रिब्दीकोट, नेस्दी, रैनादेवी सहाराका गाउँलेलाई टिमुर खेतीका लागि वन कार्यालयको सहयोग। गाई जात्रा निकाल्ने परिवारका लागि अनिवार्य चाहिने तहासा बनाउन भक्तपुरमा बाँसको व्यापार फस्टाउँदै तहासा बनाउन चाहिने 4 घना बाँस 2500 रुपियाँसम्ममा बिक्री हुँदै तहासाको शिरमा गाईको चित्र राखेर गाई जात्रा निकाल्ने परम्परा। आर्थिक मन्दी लगायतका कारण मधेसमा गएको वर्ष दिनमा 1,900 उद्योग व्यापार बन्द, यही अवधिमा 5,000 नयाँ उद्योग दर्ता र 7,500 उद्योगको नवीकरण भएको मध्य प्रदेश उद्योग मन्त्रालयको तथ्याङ्क।
0: नेपाल क्रिकेट संघले अन्डर 19 महिला एसिया कप र आगामी अन्डर 19 विश्वकपका लागि 28 सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। सोनी पाखरिनको कप्तानीमा टोली घोषणा गरिएको हो। क्यानले पहिलो चरणको बन्द प्रशिक्षणका लागि 28 खेलाडी छानेको छ। एसिया कप र सन् 2026-27 हुने अन्डर 19 महिला विश्वकपका लागि अन्तिम टोली पछि घोषणा गरिनेछ। हवस् त, खबर यति नै, नमस्कार।
2: BFB

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: काउन्टी संगीतकी दिग्गज डॉली पार्टनको 80 वर्षको उमेरमा निधन भएको छ। 7 दशक लामो सांगीतिक यात्रामा उहाँ विश्वभर 10 करोडभन्दा बढी रेकर्डहरू बिक्री भएका छन्। स्वास्थ्य सम्बन्धी कारणहरूले गर्दा उहाँले पछिल्लो समय सांगीतिक कार्यक्रमहरू स्थगित गर्नुभएको थियो। थप एना बेट्सबाट
4: Many may have sung it, but she was the first. I Will Always Love You, among a back catalogue spanning almost 50 studio albums.
5: Working 9 to 5, what a way to make a living.
4: 9 to 5, the song that saw a crossover into film.
6: I need this job, but this is the last straw.
4: The star had an iconic style and was one of the most honoured female country performers of all time, winning 11 Grammys and 3 Emmys. She cancelled performances in October for health reasons and updated fans in May.
7: Some of the meds and treatments make me a little bit swim-headed.
4: Her roots are celebrated at the Dollywood theme park, which opened in Tennessee in 1986.
8: Dolly, I'm begging of you, please don't take my man.
3: हिमाल पारीको जिल्ला मुस्ताङमा यति बेला यार्तुङ पर्वको रौनक बढेको छ। उपल्लो मुस्ताङको लो क्षेत्रमा यार्तुङ सकिएपछि बारागुङ मुक्ति क्षेत्रमा यसको चहलपहल बढेको हो।
9: यार्तुङमा घोडा दौड मुख्य आकर्षण बनेको छ। मुक्तिनाथ, चराङ, लोमान्थाङ लगायतका क्षेत्रमा हुने दौड़मा स्थानीयसँगै म्याग्दी, कास्की, मनाङ, डोल्पा र बागलुङबाट समेत घोडापालक पुग्ने गरेका छन्। मुस्ताङमा घोडा केवल आवत जावतको साधन मात्र नभई प्रतिष्ठा र संस्कृतिको प्रतीक समेत मानिन्छ। राम्रो घोडाको मूल्य लाखौं पुग्ने गरेको छ। चराङमा तेस्रो भएको राक्पा घोडा 13 लाख रूपियाँमा किनिएको थियो। यही घोडाले लोमान्थाङको दौड़मा दोस्रो हुँदै 2 लाख रूपियाँ पुरस्कार जितेको हो। यार्तुङका विभिन्न दौड़मा पुरस्कारको प्रतिस्पर्धा पनि बढेको छ। चराङ र लोमान्थाङमा कास्कीका विवेक मगरको ठण्डर घोडाले प्रथम हुँदै 1,50,000 रूपियाँका दरले पुरस्कार जितेको छ। मुस्ताङमा यार्तुङ घोडा दौड़को प्रतिस्पर्धा मात्रै नभएर पुरानो संस्कृति र परम्परा जोगाउने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीको काम सकेपछि गाउँलेहरू भेला हुने, भोज भतेर गर्ने, गीत गाउने र भेटघाट गर्ने परम्परा यार्तुङसँग जोडिएको छ। घोडा दौड़सँगै घोडाको किनबेच र घोडाका सामग्रीको कारोबार समेत बढ्ने गरेको छ। बाहिरी जिल्लाबाट घोडा पालकहरू आउन थालेपछि मुस्ताङको घोडा संस्कृति र यार्तुङको आकर्षण पनि फराकिलो बन्दै गएको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा सांसदहरूको प्रश्नको जवाब दिनुहुने भएको छ। संघीय संसद सचिवालयका अनुसार दिउँसो 1 बजी बस्ने बैठकमा प्रतिनिधि नियमावली अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाब दिने कार्यसूची छ। बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको 7 वार्षिक प्रतिवेदन पनि प्रस्तुत गर्नुहुनेछ। यस्तै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्बन्धी सम्झौता प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। नेपाल क्रिकेट संघले 19 वर्ष मुनिको महिला एसिया कप र आगामी 19 वर्ष मुनिको विश्वकपका लागि 28 सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। सोनी पाखरिनको कप्तानीमा टोली घोषणा गरिएको हो। क्यानले पहिलो चरणको बन्द प्रशिक्षणका लागि 28 खेलाडी छनौट गरेको जनाएको छ। एसिया कप र सन् 2026-27 हुने 19 वर्ष मुनिको महिला विश्वकपका लागि अन्तिम टोली पछि घोषणा गरिनेछ। गाईजात्रा नजिकैसँगै भक्तपुरका टोल बस्ती परम्परागत बाजाका धुनले गुन्जन थालेका छन्। गाईजात्रामा निकालिने झाँक्री नाच र रैलीका लागि टोल टोलमा बाजा तथा नृत्यका अभ्यास भइरहेको छ। धा, धिमे र बाँसुरीका धुनले भक्तपुरका पुराना बस्तीमा जात्राको माहौल बढाएको छ। नयाँ पुस्तालाई संस्कृति र परम्परासँग जोड्न विभिन्न टोलमा बाजा बजाउने प्रशिक्षण समेत भइरहेको छ। भक्तपुरमा गाईजात्रा 8 दिन 9 रातसम्म मनाउने परम्परा छ। जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दै गएपछि काभ्रेका स्थानीय तहले मुहान संरक्षण र पानी पुनर्भरणको कार्यक्रम अघि बढाएका छन्। रोशी गाउँपालिकाले 2 वडामा कार्यक्रम शुरू गरेको छ भने बेथान्चो गाउँपालिकाले 369 पानीका मुहान पहिचान गरेको छ। काभ्रेका 7 स्थानीय तहमा गरिएको सर्वेक्षणमा 5,699 पानीका स्रोत मापन गर्दा 1,521 अर्थात 27% स्रोत सुक्खा अवस्थामा रहेको पाइएको छ। बाढ़ी पहिरो, वनफडानी, अव्यवस्थित पूर्वाधार र जलवायु परिवर्तनका कारण पानीको स्रोत सुक्दै गएको जनाइएको छ। हरवा चरवा मुक्ति कोष घोषणा भएको चार वर्ष बितिसक्दा पनि वास्तविक पहिचान भूमि अधिकार र पुनस्थापना नभएको भन्दै समुदायले सरकारको ध्यान आकर्षण गराएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री वालेन्द्र शाह र सांसद बीच आज प्रतिनिधि सभामा सवाल जवाफ हुँदैछ हिजो स्थगित भएको प्रतिनिधि सभा बैठक आज दिउँसो 1 बजे बोलाइएको छ बैठकमा प्रधानमन्त्री शाहले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ प्रधानमन्त्री भए यता शाह पहिलोपटक नियम अनुसार संसदको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन लाग्नु भएको हो प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि 11 जना सांसदले आफ्नो प्रश्न दर्ता गराएका संसद सचिवालयले जनाएको छ 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ रासोपाका सांसदले प्रश्न दर्ता नगराएका हुन् रासोपाका सांसदले 7 वटासम्म प्रश्न दर्ता गर्न पाउने भए पनि 3 वटा मात्र प्रश्न दर्ता गराएका छन् अन्य दलका तर्फबाट पनि कोटा अनुसार नै प्रश्न दर्ता भएको संसद सचिवालयले जनाएको छ सभामुख टोल प्रसाद अर्यालले प्रश्नोत्तरको समय तोक्दै भदौ 5 गतिभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देशन दिनुभएको थियो इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सल्लाहको 1501 जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ हजरत मोहम्मदको जन्म इस्लामी पात्र हिजरे सम्बतको रबी अब्बल महिनामा साउदी अरबको मक्कामा बीबी अमिनाको कोखबाट भएको थियो उहाँको निधन 63 वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो मोहम्मद जयन्तीलाई ईद मिलादुनन बी र 12 रबी अब्बल पनि भन्ने गरिन्छ यसैबीच सरकारले मोहम्मद जयन्तीका अवसरमा आज नेपाली मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा दिएको छ हाल देशभर मनसुनी वायुको प्रभाव छ मनसुनको न्यूनचाप हेरेका सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ अहिले देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चटाङसहित मध्यम वर्षसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ काउन्टी संगीतकी दिग्गज डली पार्टनको 80 वर्षको उमेरमा निधन भएको छ 7 दशक लामो सांगीतिक यात्रामा उहाँको विश्वभर 10 करोड़भन्दा बढी रेकर्डहरू बिक्री भएका छन् स्वास्थ्य सम्बन्धी कारणहरूले गर्दा उहाँले पछिल्लो समय सांगीतिक कार्यक्रमहरू स्थगित गर्नुभएको थियो थप एना वेट्सबाट
4: Many may have sung it, but she was the first. I Will Always Love You, among a back catalogue spanning almost 50 studio albums. Working 9 to 5, what a way to make a living. 9 to 5, the song that saw a crossover into film.
5: I need this job, but this is the last straw.
4: The star had an iconic style and was one of the most honoured female country performers of all time, winning 11 Grammys and 3 Emmys. She cancelled performances in October for health reasons and updated fans in May.
6: Some of the meds and treatments make me a little bit swim-headed.
4: Her roots are celebrated at the Dollywood theme park, which opened in Tennessee in 1986.
7: Dolly, I'm begging of you, please don't take my man.
3: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले हिजो विश्वासको मत पाउनु भएको छ
8: आज प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावमा बहुमत सांसदहरूले थापा मगरलाई समर्थन गरेका हुन् बागमती प्रदेशका 104 जना सदस्य मध्ये आज मतदानमा 58 जना सहभागी थिए मुख्यमन्त्रीको प्रस्तावको पक्षमा 57 मत परेको छ नेपाली काँग्रेसले भने प्रदेशसभा बहिष्कार गरेको थियो नेकपा एमाले नेकपा र राप्रपा मिलेर बागमतीमा सरकार बनाएका हुन् थापालाई नेपाली कम्युनिष्ट पार्टीका 26 र नेकपा एमालेका 25 तथा राप्रपाका 7 जना सांसदले विश्वासको मत दिएका हुन् उपसभामुख अप्सरा चापागाईका अनुसार विश्वासको मतको विपक्षमा 0 मत परेको छ काँग्रेसका प्रमुख सचेतक महर्जनले विज्ञप्ति जारी गर्दै प्रदेशसभा बैठकमा अनुपस्थित रहन आफ्ना 36 सांसदलाई ह्विप जारी गर्नुभएको थियो यसैगरी विपक्षी दल नेपाल मजदुर किसान पार्टीका 3 जना र हाम्रो नेपाली पार्टीका 2 जना सांसद पनि बैठकमा अनुपस्थित भएको प्रदेशसभा सचिवालयको हाजिरी पुस्तिकामा उल्लेख छ
3: प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वित्तीय कारोबार र धितोपत्र तथा बीमा ऐन विपरीतको कसुरमा चारजनालाई नियन्त्रणमा लिएको छ। सोही कसुरमा यसअघि पक्राउ परेका दीपक व्यवसायी दीपक भट्टसँग उनीहरूको कारोबार देखिएको सीआईबी प्रमुख एआईजी उमा प्रसाद चतुर्वेदीले जानकारी दिनुभएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: PFVS Gorkha Radio.
1: Sainya Samudayma.
2: Relay Bhari.
1: On air.
2: App ma.
1: Ani smart speaker ma bhannhos.
3: Play BFBS.
2: You BFBS Gorkha Radio ho.
1: Radio. Gorkha Radio.
4: गोर्खाहरूको पछिल्लो टोली यति बेला सहरी क्षेत्रमा गरिने युद्ध रणनीति सिक्न व्यस्त भएका छन्। सैनिक तालिमका क्रममा प्रशिक्षणार्थी राफेलमानहरूले क्याट्रिक ब्यारेक अन्तर्गतको वेनी हिल तालिम क्षेत्रमा आफ्नो सैन्य अभ्यास र ड्रिलहरूलाई तीव्र पारेका छन्। सैन्य अभ्यासको स्थलगत रिपोर्टिङ गर्दै डेभिड सिल्भस म्याकमन।
5: It's one of the most formidable tests these aspiring soldiers will face, where there is no room for error. The latest intake of Gurkha recruits are learning how to fight in an urban area, the dangers and challenges and how to overcome them. Trainee rifleman Suratang Lawate says there's a lot to take in.
6: In urban areas, we have to operate in the buildings, which is very narrow, and we don't have enough space to go from one direction to another direction. So our Guruji is teaching us new things and new techniques and tactics, so we are becoming comfortable as well as confident.
5: This is the ideal place for these recruits to get to grips with the basics. The enemy's dug in deep. The key to this type of fighting is making sure everyone knows their job and everyone knows how to carry it out, as trainee rifleman Bakesh Rai explains.
7: Every person have their own roles in this attack, and without team we can't achieve our mission. At first we did not know how to attack in the urban, and we have practiced a lot of time, and slowly we built our confidence.
5: This is the latest step in a long journey for these recruits, and what they learn here could be vital when they deploy as a fully fledged Gurkha soldier. David Civils McCann, BFBS Forces News, Winnie Hill Urban Training Area, Catrick Garrison.
4: प्रधानमन्त्री वालिन्द शाह र सांसद बीच आज प्रतिनिधि सभामा सवाल जवाफ हुँदैछ। हिजो स्थगित भएको प्रतिनिधि सभा बैठक आज दिउँसो 1 बजे बोलाइएको छ। बैठकमा प्रधानमन्त्री शाहले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ। प्रधानमन्त्री भए यता शाह पहिलो पटक नियम अनुसार संसदको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन लाग्नु भएको हो। प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि 11 जना सांसदले आफ्ना प्रश्न दर्ता गराएको संसद सचिवालयले जनाएको छ। 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ रासपाका सांसदले प्रश्न दर्ता नगराएका हुन्। रासोपाका सांसदले 7 वटासम्म प्रश्न दर्ता गर्न पाउने भए पनि 3 वटा मात्र दर्ता गरेका छन्। अन्य दलका तर्फबाट पनि कोटा अनुसार नै प्रश्न दर्ता भएको संसद सचिवालयले जनाएको छ। सभामुख डोल प्रसाद अर्यालले प्रश्नोत्तरको समय तोक्दै भदौ 5 गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देशन दिनुभएको थियो। हिमाल पहाडीको जिल्ला मुस्ताङमा यति बेला यार्तुङ पर्वको रौनक बढ़ेको छ। उपल्लो मुस्ताङको लो क्षेत्रमा यार्थुङ सकिएपछि बाराकुङ मुक्ति क्षेत्रमा यसको चहल पहल बढ़ेको हो।
8: यार्थुङमा घोड़ा दौड़ मुख्य आकर्षण बनेको छ। मुक्तिनाथ, चराङ, लोमाथाङ लगायतका क्षेत्रमा हुने दौड़मा स्थानीयसँगै म्याग्दी, कास्की, मनाङ, डोल्पा र बागलुङबाट समेत घोड़ापालक पुग्ने गरेका छन्। मुस्ताङमा घोड़ा केवल आवत जावतको साधन मात्र नभई प्रतिष्ठा र संस्कृतिको प्रतीक समेत मानिन्छ। राम्रो घोड़ाको मूल्य लाखौं पुग्ने गरेको छ। चराङमा तेस्रो भएको राक्पा घोड़ा 13 लाख रूपियाँमा किनिएको थियो। यही घोड़ाले लोमाथाङको दौड़मा दोस्रो हुँदै 2 लाख रूपियाँ पुरस्कार जितेको हो। यार्तुङका विभिन्न दौड़मा पुरस्कारको प्रतिस्पर्धा पनि बढ़ेको छ। चराङ र लोमाथाङमा कास्कीका विवेक मगरको ठण्डर घोड़ाले प्रथम हुँदै 1,50,000 रूपियाँका दरले पुरस्कार जितेको छ। मुस्ताङमा यार्तुङ घोड़ा दौड़को प्रतिस्पर्धा मात्रै नभएर पुरानो संस्कृति र परम्परा जोगाउने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीको काम सकेपछि गाउँलेहरू भेला हुने, भोज भतेर गर्ने, गीत गाउने र भेटघाट गर्ने परम्परा यार्तुङसँग जोड़िएको छ। घोड़ा दौड़सँगै घोड़ाको किनबेच र घोड़ाका सामग्रीको कारोबार समेत बढ़ने गरेको छ। बाहिरी जिल्लाबाट घोड़ा पालकहरू आउन थालेपछि मुस्ताङको घोड़ा संस्कृति र यार्तुङको आकर्षण पनि फराकिलो बन्दै गएको छ।
4: अस्ट्रेलियामा जारी टप 20 सिरिजमा नेपाल ए पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी एसिटी विरूद्ध खेल्दैछ। आज खेल अपराह्न 3:15 बजेदेखि डार्विनको मरारा क्रिकेट स्टेडियममा हुँदैछ। नेपाली टोली दोस्रो जितको खोजीमा छ। नेपालले पछिल्लो खेलमा होबर्ट हरिकेन्स एकाडेमी विरूद्ध 39 रनको जित निकालेको थियो। पहिलो र दोस्रो खेलमा भने नेपालले नर्दर्न टेरिटोरी स्ट्राइक विरूद्ध 8 विकेट र बंगलादेश हाई पर्फर्मेन्स 11 विरुद्ध 9 विकेटको पराजय बेहोरेको थियो। यसै गरी एसिटीको पहिलो टोली आज पहिलो जितको खोजीमा छ। अहिले नेपाल 2 अङ्कका साथ तालिकाको 7 स्थानमा छ। आज वीरगंजमा नेपाल भलिबल लिगको ट्रफी टुर हुने भएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
3: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो
3: विश्वचर्चित पर्वतारोही पूर्व बेलायती गोर्खा सैनिक निर्मल पूर्जाको आज बेलायतमा अन्त्येष्टि गरिँदैछ। उहाँको गएको साउन 14 गते पाकिस्तानको ब्रोड पिक हिमपहिरोमा निधन भएको थियो। पूर्जाको अन्त्येष्टि दक्षिण पश्चिम इंग्ल्याण्डको ब्लानफोर्ड मिल्टन एपीमा हुनेछ। अन्त्येष्टिमा गार्ड अफ अनर दिइने खबर छ। उहाँको सब परिवारले यही अगस्त 9 बुझेको थियो। पूर्जाको अन्त्येष्टि निजी र पारिवारिक हुने भन्दै परिवारले गोपनीयता र सम्मानका लागि अनुरोध गरेको छ। उहाँले 2019 विश्वका 8,000 मिटर भन्दा अग्ला 14 हिमाल 6 महिनाभित्र चढ़ेर कृतिमान बनाउनु भएको थियो। अन्त्येष्टिमा केही नेपाली पर्वतारोही तथा शुभेच्छुक सहभागी भएर अन्तिम विदाई गर्नेछन्।
4: निम्सकी 2 छोरी हिमानी कमलकै काखमा हुर्कँदैछन्। कमल पूर्जा निम्सका साइलो दाजु विश्वकीर्तिमानी बाबुको निधनबारे बिल्कुल अज्ञात छोरी काखमा आउँदा कमललाई भक्का नछोड्छ, किनकि कमलले अहिले हिमानीलाई झैँ निम्सलाई पनि मायाले काखमा लिनुहुन्थ्यो यही उमेरमा।
3: भर्ती भएपछिको छुट्टीमा होस् वा कीर्तिमान राखेर हिमालबाट फर्किएपछि निम्सको उही मादक खाँसो छरिन्थ्यो परिवार घर आँगन र समाजमा। त्यही कृतिमानी हाँसोको अब सम्झना मात्र जीवित छ।
5: I miss his smile, his laughter, his sense of humor. I miss his big heart. He cared deeply about his family, his friend, the Brigade of Gurkhas, the British Army, Nepal, Sherpa, and people around the world.
4: निर्मल बेलायती सैनिक हुनुहुन्थ्यो। सेनाकै अवसर, तालिम र अनुशासनले विश्व चर्चित पर्वतारोही बनायो। निम्सले चहारेका हिम श्रृङ्खलामा उहाँका पच्चापले छाडेका डोबले कीर्तिमानका कथा बनेका छन्। हिमालले नै जन्माएका निम्स हिमालकै काखमा अस्ताउनु भयो, पाइला रोकिए। पर्वतारोहण क्षेत्रमा निम्सको अभाव उस्तै खड्किदो छ। पर्वतारोहण संघका महासचिव राजेन्द्र बहादुर लामा:
6: Nirmal Purja is not only the climber, he is like a, you know, iron man for the mountain and mountaineering community. So his loss is, you know, big loss for the world. Yet we call him as a brother. He is not only brothers of Nepal, he is brother of global, you know. His contribution for this community is not explained in the words. Is for the century we felt that is like, you know, centuries renownable climbers for Nepal and
3: निम्स समाजका लागि प्रेरणा, सेनाका लागि एकजना सिपाही, मुलुकका लागि गौरव, विश्वका लागि चर्चित कीर्तिमानी आरोही, तर परिवारका लागि सास हुनुहुन्थ्यो, ढुकढुकी हुनुहुन्थ्यो, प्राण हुनुहुन्थ्यो, सब थोक हुनुहुन्थ्यो।
5: One of the strong word will always stay with me. Giving up is not in the blood, sir. I don't think I can ever truly put into word how much I miss him. I don't just miss the famous mountaineers the world knew. I miss my little brother, Babu, my friend. I will miss him for the rest of my life, and his love, his spread and legacy will be always remain with us.
4: सायद संसारले निर्मललाई मिस गर्ने दर पातलिँदै जाला एक पछि अर्को वर्ष। तर कमल र परिवारका लागि निम्सलाई भोल्न सक्ने न साहस छ न सम्भव।
3: अलविदा निम्स, अलविदा निम्स। साउन 30 गते परेको अविरल वर्षासँगै गएको पहिरोबाट प्रभावित जाजरकोटको वेरे नगरपालिका 2 रिसाङका 88 घरधुरीलाई राहत सामग्री बाँडिएको छ। पहिरोले मानवीय तथा भौतिक क्षति पुर्याएपछि विस्थापित तथा जोखिममा रहेका परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराइएको हो। लगातारको वर्षापछि रिसाङका विभिन्न गाउँमा पहिरो जाँदा 4 निधन भएको थियो। पहिरोमा परि 3 गम्भीर घाइते भएका छन्। उनीहरूको नेपालगञ्ज र काठमाडौँमा उपचार भइरहेको छ। अन्य 7 घाइते भने घरमै रहेर नियमित स्वास्थ्य जाँच गराइरहेका छन्। पहिरोका कारण स्थानीयका घर, गोठ, खेतबारी तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ। जमिन भाँसिने र पहिरो जाने क्रम नरोकेपछि बस्ती नै जोखिममा परेको छ। कतिपय परिवार घरमा बस्न सक्ने अवस्था नभएपछि सुरक्षित स्थानमा सरेका छन्। पहिरोका कारण चौपाया तथा बाली नालीमा समेत ठूलो क्षति पुगेको स्थानीयले बताएका छन्। श्रीलंका का ऑलराउंडर सहन आराचिगे तेस्रो संस्करणको एनपिएलका लागि काठमाडौँ गोर्खासमा अनुबन्ध हुनुभएको छ। एनपिएलको फ्रेन्चाइज स्टोरी गोर्खासले आज सामाजिक सञ्जाल मार्फत सहनलाई अनुबन्ध गरेको जानकारी दिएको हो। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો
3: भोटेको सीमा अचानक तिब्बतर्फबाट भीषण बाढ़ी आएको छ। बाढ़ीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। डीएसपी अशोक थापाका अनुसार गत वर्षको भन्दा कम्तीमा 10 गुणा ठूलो विनाशकारी बाढ़ी आएको छ। यसबाट जनधनको ठूलो क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला प्रहरीबाट कोहीसँग पनि सम्पर्क गर्न नसकिएको र दर्जनौ बस्तीका साथै बजारहरू बगाएको उहाँले बताउनु भएको छ। तटीय क्षेत्रमा रहेका सेना सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि सम्पर्कविहीन छन्। आज बिहान 9 बजेतिर रसुवा जिल्लाको टिमुरे बजारमा आकस्मिक बाढ़ी आएको हो। टिमुरे बजारका बस्तीमा ठूलो क्षति भएको छ। यसैबीच भोटेकोशी नदीको भीषण बाढ़ीको असर चितवनसम्म पर्न सक्ने भन्दै तत्काल सतर्कता अपनाउन बाढ़ी सतर्कता केन्द्रले आग्रह गरेको छ। बाढ़ी पूर्वानुमान शाखाले पृथ्वी राजमार्ग सहित त्यस क्षेत्रका करिडोरको सड़क बन्द गरेर आवागमन रोक्न सरकारलाई आग्रह गरेको छ। त्रिशुली नदी जोड़िएका सबै तटीय क्षेत्र जोखिममा रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको 15 औं महाधिवेशन रोक्न सर्वोच्चमा तर्ता भएको निवेदनमा अन्तरिम आदेश जारी नहुने बताउनु भएको छ। आज भिडियो जारी गर्दै उपसभापति शर्माले अन्तरिम आदेश जारी गरेर कांग्रेसको महाधिवेशन रोक्न आदेश हुनुपर्ने या हुने सम्भावना आफूले नदेखेको बताउनु भएको छ।
4: अन्तरिम आदेश जारी गरेर नेपाली कांग्रेसको महाधिवेशन रोक्न आदेश हुनुपर्ने या हुने सम्भावना म बिल्कुलै देख्दिन। त्यसको मुख्य चार कारण छन्। पहिलो, नेपाली कांग्रेसको 15 औं महाधिवेशन असोज 16 देखि 19 गतेसम्म गर्ने निर्णय पुनरावलोकनको निस्सापछि गरिएको नयाँ निर्णय होइन। फागुन 21 को निर्वाचन पछाडि 11 चैत्र 2082 सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले गरेको निर्णय हो। सम्मानित अदालतको वैशाख 4 को फैसलामा पनि यो मिति उल्लेख छ। दोस्रो, रिट या पूरक निवेदन दर्ता हुनु र त्यसमा मागिएको अन्तरिम आदेश पाउनु दुई फरक विषय हुन्। केवल केस रिभ्यूमा छ भन्नु मात्र अन्तरिम आदेशको पर्याप्त आधार हो कि होइन भन्ने कुरा अदालतले विचार गर्छ नै। तेस्रो, न्यायमूर्तिहरूले हेर्नुहुनेछ कि पुनरावलोकनको निस्सापछि अदालतको आदेशलाई सम्मान पनि गर्दै अनि असहमत नेताहरूको अधिवेशनमा भाग लिने हक अधिकार कुण्ठित नहोस् भनेर वडा तह अधिवेशनको 2 भदौ 2 को निर्धारित मितिलाई 22 दिन पछाडि सारिएको छ। यसले थप संवाद गर्न, सहमति खोज्न र समाधानमा पुग्न समय मिलेको छ। अत कसैलाई पनि अपूर्णीय क्षति हुन लागेको हुँदा अन्तरिम आदेश जारी गरेरै रोक्नुपर्ने अवस्था बिल्कुलै छैन।
3: निवर्तमान सभापति शेरबहादुर देउबा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् र त्यसको सुनवाई भोलि हुँदैछ। गोर्खाहरूको पछिल्लो टोली यति बेला शहरी क्षेत्रमा गरिने युद्ध रणनीति सिक्न व्यस्त भएका छन्। सैनिक तालिमका क्रममा प्रशिक्षार्थी राइफलम्यानहरूले क्याट्रिक ब्यारेक अन्तर्गतको वेनी हिल तालिम क्षेत्रमा आफ्नो सैन्य अभ्यास र ड्रिलहरूलाई तीव्र पारेका छन्। सैन्य अभ्यासको स्थलगत रिपोर्टिङ गर्दै डेभिड सिल्भस म्याकन।
5: It's one of the most formidable tests these aspiring soldiers will face, where there is no room for error. The latest intake of Gurkha recruits are learning how to fight in an urban area, the dangers and challenges and how to overcome them. Trainee rifleman Suratang Lawate says there's a lot to take in.
6: In urban areas, we have to operate in the buildings, which is very narrow, and we don't have enough space to go from one direction to another direction. Our Guruji's is teaching us new things and new techniques and tactics, so we are becoming comfortable as well as confident.
5: This is the ideal place for these recruits to get to grips with the basics. The enemy's dug in deep. The key to this type of fighting is making sure everyone knows their job and everyone knows how to carry it out, as trainee rifleman Bakesh Rai explains.
7: Every person have their own roles in this attack, and without team we can't achieve our mission. At first we did not know how to attack in the urban, and we have practiced a lot of time, and slowly we built our confidence.
5: This is the latest step in a long journey for these recruits, and what they learn here could be vital when they deploy as a fully fledged Gurkha soldier. David Civils McCann, BFBS Forces News, Winnie Hill Urban Training Area, Catrick Garrison.
3: श्रीलङ्काका अलराउन्डर सहन अराचसिगे तेस्रो संस्करणको एनपिएलका लागि काठमाडौँ गोर्खासमा अनुबन्ध हुनुभएको छ। एनपिएलको फ्रेन्चाइज टोली गोर्खासले आज सामाजिक सञ्जाल मार्फत सहनलाई अनुबन्ध गरेको जानकारी दिएको हो। 30 वर्ष सहनले श्रीलङ्काबाट 5 एक दिवसीय अन्तर्राष्ट्रिय र 1 T20 अन्तर्राष्ट्रिय खेल्नु भएको छ। हवस् त अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: दिलाइन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कोटिकुसीमा तिब्बततर्फबाट अचानक भीषण बाढ़ी आएको छ। बाढ़ीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। डीएसपी अशोक थापाले गत वर्षको भन्दा कम्तीमा 10 गुणा ठूलो विनाशकारी बाढ़ी आएको बताउनु भएको छ। जिल्ला प्रहरीबाट कोहीसँग पनि सम्पर्क गर्न नसकिएको र दर्जन बस्तीका साथै बजारहरू बगाएको उहाँले बताउनु भएको छ। आज बिहान 9 बजेतिर रसुवा जिल्लाको टिमोरी बजारमा आकस्मिक बाढ़ी आएको हो। टिमोरी बजारका बस्तीमा ठूलो क्षति पुगेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीले नुवाकोटसम्मै ठूलो क्षति पुर्याएको छ। नुवाकोटका सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद हुमागाई प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको बाढ़ीमा राहत र उद्धारका लागि निजी कम्पनीका हेलिकप्टर समेत स्ट्याण्ड बाई राख्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री शाहले रसुवाको बाढ़ीमा उद्धार राहत र खोजी कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्याण्ड बाई राख्न भन्नुभएको हो। फेसबुकमा लेख्दै वहाँले राहत उद्धारका लागि नेपाली सेना सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको र अरू जिल्लाबाट पनि अतिरिक्त जनशक्ति परिचालन गरिएको बताउनु भएको छ। तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न सम्बन्धित सिडिओलाई निर्देशन दिएको वहाँको भनाइ छ। प्रधानमन्त्रीले केही बेरमै बस्ने गरी उच्च स्तरीय बैठक पनि बोलाउनु भएको छ। भोटेकोशी नदीमा आएको बाढ़ीले नुवाकोटसम्मै ठूलो क्षति पुर्याएको छ। नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुमागाई
4: पाइनाको त्यो पोराको लेन्दे खोलाको बाढी यसपालि पनि आयो। अब यहाँ नुवाकोटमा त घाम लागिरहेको छ तर बाढी आयो है। अब रसुवाको चिमुरे बजार छ्यापुरबेसी बजार यता जुन बेत्रावती बजारदेखि लिएर नुवाकोटको त्रिशुली बजार एरियाको यहाँ धेरै खोला किनार त्रिशुली नदी किनारका बस्ती सरकारी कार्यालय र भौतिक संरचना पुलहरू केही पनि बाँकी छैन।
3: यो कति बेला कहाँबाट आएको भनेर के जानकारी छ यो बाढी?
4: हामीलाई चाहिँ यसको चाहिँ बाढीको एलर्ट आउन साथ हामीले खोला छेउका नदी छेउका चाहिँ बासिन्दाहरूलाई चाहिँ सुरक्षित रहनु भनेर चाहिँ माइकिङ गर्ने व्यवस्था पनि गऱ्यौँ। यो चाहिँ करिब 9 बजे पछिको समयमा चाहिँ यहाँ चाहिँ नुवाकोटसम्म बाढी आइसकेको अवस्था हो। यहाँको चाहिँ भौतिक संरचनाहरू अब सडक पुल बस्ती बजार होइन सरकारी कार्यालयहरू कारागारसम्ममा क्षति पुर्याएको अवस्था छ।
3: कसरी सुरक्षित रहने के उपायहरू अपनाउनु भएको छ? अहिलेसम्मको क्षति के छ?
4: क्षति अहिलेसम्म आङ्कलन गर्न सकिएको छैन। त्यो अब मानवीय क्षति र अब अरू भौतिक क्षति धेरै भएको छ। हामी सूचना सङ्कलन गर्दैछौँ र त्यो सूचना सङ्कलन सँगसँगै हामी यहाँ त्यहाँ रेस्क्यु टिमहरू हामी यहाँ परिचालन गरेछौँ सब बल चाहिँ हामी मगाएर चाहिँ परिचालन गर्दैछौँ। हामी यसमै छौँ है हजुर।
3: बाढ़ीका कारण रसुवामा 28 प्रहरी सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरीका 19 जना र सशस्त्रका 9 जना प्रहरी सम्पर्कविहीन भएका हुन्। बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार रसुवागढी प्रहरी चौकीका 22 प्रहरी मध्ये 9 जना मात्र सम्पर्कमा आएका छन्। अरू 13 जना सम्पर्कविहीन भएका छन्। यस्तै साप्रुबेसीमा पनि 6 जना प्रहरी हराइरहेका छन्। त्यहाँ 9 जना प्रहरी रहेकोमा 3 जना मात्र सम्पर्कमा आएको र अरू सम्पर्कविहीन रहेको पनि डीआईजी रेग्मीले बताउनु भएको छ। यस्तै टिमुरी बीओपीका 9 जना सशस्त्र पनि सम्पर्कविहीन छन्। बाढ़ीले प्रहरी कार्यालय पनि बगाएको छ। विपद प्रभावित क्षेत्रमा 3 वटै सुरक्षा निकाय परिचालन गरिएको छ। खोज तथा उद्धारका लागि नेपाली सेनाले 2 वटा हेलिकप्टर सहितको टोली परिचालन गरेको छ। उद्धारका लागि नेपाली सेनाले धुन्चे र स्वरधादिङको गजुरीबाट टोली परिचालन गरेको छ। यस्तै भोटेको सीमा तिब्बततर्फबाट अचानक भीषण बाढ़ी आएपछि उद्धारका लागि नेपाली सेनाका 2 वटा हेलिकप्टर रसुवाका लागि उडेका छन्। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार 2 वटा हेलिकप्टर बाढ़ी प्रभावित क्षेत्र रसुवातर्फ गएका हुन्। थप अर्को हेलिकप्टर पनि जाने तयारीमा रहेको उहाँले बताउनु भएको छ। त्यहाँको पछिल्लो अवस्थाबारे हामीले जिल्ला प्रशासन कार्यालय र सुवाका सहायक प्रमुख जिल्लाधिकारी ध्रुव प्रसाद अधिकारीसँग सोधेका छौँ।
5: ठुलो मात्रामा बाढी गएको छ। अब क्षति एकदम ठुलो क्षति भएको देखिन्छ। रसुवाको एकदम ठुलो 2 वटा बजारहरू टिमोरे र छ्यापुरबेसी चाहिँ लगभग सहयोग भएको छ। उद्धार कार्य चाहिँ अब बाई रोड गर्न सक्ने अवस्था छैन। अब इन्फ्रास्ट्रक्चर गएको छ। हामीहरूले चाहिँ हेली मार्फत उद्धार कार्य कन्टिन्यू भइरहेको छ। त्यतिको विवरण आउँदा टाइम लाग्छ।
3: रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी पहिरोका कारण ट्राफिक प्रहरीले पृथ्वी राजमार्ग र पासाङ लामो राजमार्ग हुँदै सञ्चालन हुने सार्वजनिक सवारी साधनमा रोक लगाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी परीक्षक एसपी नरेश राज सुवेदीले काठमाडौँबाट पृथ्वीराज मार्ग हुँदै चितवन लगायत पश्चिम पोखरा लगायत पश्चिम गोर्खा लम्जुङ धादिङ नुवाकोट र रसुवा लगायत जिल्लामा जाने सवारी साधन काठमाडौँमा रोकिएको जानकारी दिनुभएको छ। खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: उत्तरको सीमाको बाढी प्रभावित भएका रसुवाका 12 जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। नेपाली सेनाका अनुसार च्याप्रुवेसीबाट 4, मैलुङबाट 2 र थुन्चेबाट 4 जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। बाढी प्रभावितको उद्धारका लागि 12 वटा हेलिकप्टर परिचालन गरिएका छन्। नेपाली सेनाका 4 र निजी क्षेत्रका 8 वटा हेलिकप्टर उद्धारका लागि खटिएको नेपाली सेनाले जनाएको छ। उद्धार गरिएका बाढी प्रभावितलाई नेपाली सेनाको मेडिकल टोलीले त्रिशुलीको सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार गरिरहेको जनाएको छ। रसुवा बाढीमा उद्धारका लागि नेपाल प्रहरीले काठमाडौँबाट विपद व्यवस्थापनका 65 प्रहरीलाई प्रभावित क्षेत्रमा पठाएको छ। टोली विपद उद्धारका अत्यावश्यक सामग्री लिएर गएको छ। विपद व्यवस्थापनबाटै स्थलमार्ग हुँदै थप 35 प्रहरी रसुवातर्फ गएका छन्। उनीहरूले पनि विपद उद्धारका सामग्री साथमा लगेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्रेले बताउनु भएको छ। रसुवाको भोटिकोसी नदीमा आएको बाढीको प्रभाव धादिङको गल्छी मलेखु कटिसकेको छ। पृथ्वी राजमार्ग, मुगलिन, नारायणघाट राजमार्ग, त्रिशुली नदी किनारका बस्ती तथा बजार क्षेत्रमा खाली गर्न प्रहरीले अनुरोध गरेको छ। प्रहरीले सूचना जारी गर्दै बाढीको बहाव आगामी केही घण्टामा मुगलिन पार गर्दै तलतर्फ जाने क्रममा रहेकाले पृथ्वी राजमार्ग, मुगलिन, नारायणघाट राजमार्ग तथा त्रिशुली नदी आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन भनिएको छ। त्रिशुली नदी किनारमा रहेका बस्ती र बजार क्षेत्रका स्थानीयलाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले सुरक्षित स्थानमा जान र आवश्यक परे तत्काल क्षेत्र खाली गर्न आग्रह गरेको छ। नदीको बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नदी किनार र आसपासका क्षेत्रमा नजान र स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने सूचनाको पालना गर्न समेत अनुरोध गरिएको छ। यस्तै चीनतर्फबाट आएको भीषण बाढी भोटेकोसी हुँदै त्रिशुली नदीतर्फ आउन थालेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारी साधनलाई रोकिएको छ। बाढीका कारण सड़क तथा नदी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने आकलन गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुङ्गा र भीमढुङ्गा नाका हुँदै बाहिरिने सवारी साधनलाई काठमाडौँमै रोकेको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार जोखिमको अवस्था रहेकाले ती जिल्लातर्फ जाने सवारी साधनलाई तत्काल नजान आग्रह गरिएको छ। यसैबीच रसुवामा बिहान आएको भीषण बाढीले पुर्याएको क्षतिको विषयमा छलफल गर्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बसेको छ। सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको बैठकमा बाढीले अहिलेसम्म पुर्याएको क्षतिको विवरणबारे ब्रिफिङ भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले आगामी कदमबारे सरकारवाला सबैलाई निर्देशन दिनुभएको छ। उहाँले यो विपदको बेला सबैलाई आफ्नो ठाउँबाट बाढी ग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार खोज र राहतमा खटिन पनि अनुरोध गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री शाहले मन्त्री परिषदको आकस्मिक बैठक बोलाउनु भएको छ। रसुवा बाढीले जनजीवन प्रभावित भएपछि प्रधानमन्त्री शाहले मन्त्री परिषदको आकस्मिक बैठक बोलाउनु भएको हो। सिंहदरबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा 12:15 बजे बैठक बस्न लागेको बैठक बस्दैछ। भोटेकोसी नदीमा बिहान आएको ठूलो बाढी सामान्य वर्षाका कारण मात्र नआएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका मौसमविद मीन कुमार अर्यालले रसुवा क्षेत्रमा हिजो रातिदेखि आज बिहानैसम्म 7 मिलिमिटर भन्दा बढ़ी वर्षा नभएको बताउनु भएको छ। सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रमा पनि केही बढ़ी वर्षा भएको उहाँले बताउनु भएको छ। भोटेकोसीमा आएको बाढ़ीको प्रकृति हेर्दा वर्षाका कारण मात्र यति ठूलो बाढ़ी आएको हुन नसक्ने मौसमविद अर्यालको भनाइ छ। उहाँका अनुसार बाँध फुटेको, ठूलो हिम पहिरो गएर नदी थुनिएको वा हिम नदीको कुनै भाग फुटेर केही समय नदीको वहाव रोकिएपछि एक्कासी पानी बगेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। सम्भावित कारणबारे अध्ययन भइरहेको छ। बाढ़ीको वास्तविक कारण पत्ता लगाउन नेपाल र चीनतर्फको अवस्थाबारे थप जानकारी आवश्यक रहेको विभागले जनाएको छ। भोटेकोसीको भीषण बाढ़ी आएपछि प्रसिद्ध गोसाईगुण्डमा स्नान तथा भ्रमण गर्न गएका आन्तरिक तथा बाह्य पर्यटकहरू पनि प्रभावित भएका छन्। पर्सी जनै पूर्णिमाका लागि गएका यात्रुहरू प्रभावित भएको खबर आएको छ। तीर्थयात्रीका परिवार तथा आफन्तहरूले सम्पर्क गर्दा कोही सम्पर्कमा रहे पनि धेरैजसोको फोन नलागेको भन्दै सामाजिक सञ्जालमा उद्धारका लागि आग्रह गरिएको छ। यस्तै रसुवा भोटेकोसीको बाढीमा फँसेकाहरू करिब 1,000 उद्धारका लागि सरकार र प्रशासनलाई गुहारेका छन्। टिमुरे र स्याफ्रुबेसीबाट करिब 1,000 जनाको उद्धारको याचना गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा फोन आएको छ। उनीहरूले केही रूखमा त केही डाँडामा बसेको भन्दै उद्धारको प्रखाईमा रहेको बताएको प्राधिकरणका अधिकारीहरूले बताएका छन्। प्रभु बैंकको टिमुरे र स्याफ्रोवेसी शाखाका 10 जना कर्मचारी मध्ये 3 जना र नबिल बैंकका 1 जना कर्मचारी बेपत्ता भएको भन्दै खोजी दिन पनि आग्रह गरिएको छ। अवस्त अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवाको भोटेको सीमा आएको बाढीमा अहिलेसम्म 7 जनाको शव फेला परेको छ। बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोट र धादिङमा 7 जनाको शव फेला परेको हो। नुवाकोटको नदी किनारमा 3 र धादिङमा 4 जनाको शव फेला परेको उहाँले जानकारी दिनुभएको हो। उहाँले अहिले घाइतेहरूको उद्धार र फेला परेकाहरूको शव संकलनको काम भइरहेको जानकारी दिनुभएको छ। मानिसहरू बेपत्ता भएको सूचना आइरहेको र खोजी पनि जारी रहेको उहाँले बताउनु भएको छ। रसुवाका 3 ठाउँका 41 प्रहरी सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी अभिनारायण काफ्लेले 3 ठाउँका 41 प्रहरी सम्पर्कमा नरहेको जानकारी दिनुभएको हो। उहाँका अनुसार स्याप्रुबेसी रसुवागढ़ी र मैलुङका प्रहरीहरू सम्पर्कमा नआएका हुन्। सशस्त्र प्रहरी बलका पनि प्रहरी निरीक्षक सहित 9 सम्पर्कविहीन छन्। पृथ्वी राजमार्गको चितवन नारायण घाटसम्मको सड़कमा सवारी आवत जावत गर्न पनि रोक लगाइएको छ। गृहमन्त्री सुदन गुरूङले रसुवा बाढीबारे सदनलाई जानकारी दिनुहुने भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा गुरूङले बाढीबाट भएको क्षतिबारे जानकारी दिने तयारी गरिरहेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ। आजको बैठकमा प्रधानमन्त्री संघको प्रश्नोत्तरको कार्यक्रम भने नहुने भएको छ। बैठक छोटो र संक्षिप्त गर्ने तयारी भइरहेको छ। प्रधानमन्त्री शाहले आकस्मिक मन्त्री परिषदको बैठक डाक्नु भएको छ। भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढ़ी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 3 प्रमुख सड़क खण्डमा यात्रा नगर्न आग्रह गरेको छ।
4: प्राधिकरणले पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याप्रुबेसी सड़क तथा मुगले नारायणगढ़ सड़कमा तत्काल यात्रा नगर्न र नगराउन भनेको हो। बाढ़ीका कारण नदीको बहाव बढ़ेको र सड़क खण्डमा पहिरो कटान र डुबानको जोखिम बढ़न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले सम्बन्धित स्थानीय तह तथा प्रशासनलाई ती सड़क खण्डमा आवत जावतमा पूर्ण रोक लगाउने व्यवस्था मिलाउन आग्रह गरेको छ। जोखिममुक्त क्षेत्रमा सवारी साधन तथा यात्रुको आवत जावत रोक्न आवश्यक सुरक्षा तथा समन्वय गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ। प्राधिकरणले अनावश्यक यात्रा नगर्न, नदी तथा खोलाको किनारमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
3: भोटेकोसी नदीमा बिहान आएको ठूलो बाढ़ी सामान्य वर्षाका कारण मात्रै आएको नदेखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
4: विभागका मौसमविद मीन कुमार अर्यालले रसुवा क्षेत्रमा हिजो रातिदेखि आज बिहानसम्मै 7 मिलिमिटर भन्दा बढ़ी वर्षा नभएको बताउनु भएको छ। सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रमा भने राति केही स्थानमा भारी वर्षा भएको उहाँले बताउनु भएको छ। भोटेकोसीमा आएको बाढ़ीको प्रकृति हेर्दा वर्षाका कारण मात्र यति ठूलो बाढ़ी आएको हुन नसक्ने मौसमविद अर्यालको भनाइ छ। उहाँका अनुसार बाँध फुटेको, ठूलो हिम पहिरो गएर नदी थुनिएको वा हिमनदीको कुनै भाग फुटेर केही समय नदीको बहाव रोकिएपछि 81 पानी बगेको हुन सक्ने प्रारम्भिक अनुमान छ। बाढ़ीको वास्तविक कारण पत्ता लगाउन नेपाल र चीनतर्फको अवस्थाबारे थप जानकारी आवश्यक रहेको विभागले जनाएको छ। बाढ़ीका कारण नदी किनारमा राखिएका जलसतह मापन गर्ने सेन्सर तथा अन्य मौसमी उपकरण समेत बगेका छन्। बिहान करिब 8 बजेपछि ती उपकरणबाट थप विवरण प्राप्त हुन नसकेको अर्यालले बताउनु भएको छ। भोटेकोसीमा भीषण बाढ़ी आउँदा रसुवा नुवाकोट धादिङ चितवनमा ठूलो क्षति भएको छ।
3: रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीको बहाव धादिङको गल्छी मलेखु कटिसकेको छ। पृथ्वी राजमार्ग मुगली नारायणघाट राजमार्ग त्रिशुली नदी किनारका बस्ती तथा बजार क्षेत्रमा खाली गर्न प्रहरीले अनुरोध गरेको छ। प्रहरीले सूचना जारी गर्दै बाढ़ीको बहाव आगामी केही घण्टामा मुगलिन पार गर्दै तलतर्फ जाने क्रममा रहेकाले पृथ्वी राजमार्ग मुगली नारायणघाट राजमार्ग तथा त्रिशुली नदी आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन भनेको छ। त्रिशुली नदी किनारमा रहेका बस्ती र बजार क्षेत्रका स्थानीयलाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले सुरक्षित ठाउँमा जान र आवश्यक परे तत्काल क्षेत्र खाली गर्न आग्रह गरेको छ। नदीको बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नदी किनार तथा आसपासका क्षेत्रमा नजान र स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने सूचनाको पालना गर्न समेत अनुरोध गरिएको छ। चीनतर्फबाट आएको भीषण बाढ़ी भोटेकोसी हुँदै त्रिशुली नदीतर्फ आउन थालेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकाबाट धादिङ रसुवा र चितवनतर्फ जाने सवारी साधनलाई रोकिएको छ। बाढ़ीका कारण सड़क तथा नदी आसपासका क्षेत्र क्षेत्रमा जोखिम बढ्न सक्ने आकलन गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुङ्गा र भीमढुङ्गा नाका हुँदै बाहिरिने सवारी साधनलाई काठमाडौँमै रोकेको हो। नेकपा एमालेबाट गण्डकी प्रदेश सरकारमा सहभागी भएका चारजना मन्त्रीले राजीनामा दिएका छन्। अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: भोटेकोशीको बाढीमा परेका नौजनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार धादिङको बैरिनीमा एक, गल्छीमा दुई र गजुरीमा एकजनाको शव फेला परेको छ। त्यस्तै नुवाकोटमा चार र रसुवामा एकजनाको शव फेला परेको नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्रेले जानकारी दिनुभएको हो। नुवाकोटमा एकजना महिला र तीन पुरुषको शव फेला परेको छ। धादिङमा एक महिला दुई पुरुषको शव फेला परेको र एकजनाको लिङ्ग पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। रसुवामा पनि एकजना पुरुषको शव भेटिएको छ। रसुवाको बाढीमा 32 जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरीका 32 र सशस्त्र प्रहरीका 9 जना सम्पर्कविहीन भएकोमा हाल 32 जनाको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्रेले जानकारी दिनुभएको हो। रसुवाका टिमोरे, स्याब्रुबेसी, रसुवागढी र मैलुङका प्रहरी कार्यालयमा क्षति भएको छ। बीओपी टिमोरेमा कार्यरत सशस्त्रका 9 जना अहिलेसम्म सम्पर्कमा नआएको सशस्त्र प्रहरीले जनाएको छ। गोर्खाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाईकुण्ड गएको बस पनि सम्पर्कविहीन भएको छ। जिल्ला प्रहरी कार्यालय गोर्खाका अनुसार बसमा 38 जना यात्रु थिए। तीमध्ये 34 जना अझै सम्पर्कविहीन छन्। डीएसपी राजकुमार श्रेष्ठले 4 जना बसबाट आम फालेर सम्पर्कमा आएको र सँगै गएका 2 माइक्रो सम्पर्कमा रहेको जानकारी दिनुभएको छ। माइक्रोमा 26 जना यात्रु थिए। रसुवागढी भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुङ्गानासहित 25 कर्मचारी भने सम्पर्कमा आएका छन्। भन्सार कार्यालयका 11 स्थायी र 3 करार तथा जालादारी कर्मचारीको खोजी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ। रसुवागढी भन्सारमा 36 जनाको दरबन्दी थियो। भन्सारमा 4 जना करार र जालादारी कर्मचारी रहेकोमा 1 जना सम्पर्कमा आएका छन्। बाँकी 11 स्थायी कर्मचारी र 3 जना करार तथा जालादारी कर्मचारीको खोजी भइरहेको अर्थ मन्त्रालयले जानकारी दिएको हो। प्रतिनिधि सभाका सांसदहरूले भोटेकोशीको बाढीले निम्ति आएको विपत्तिमा उद्धार र राहतका लागि प्रभावकारी कदम चाल्न सरकारलाई अनुरोध गरेका छन्। नुवाकोटका काँग्रेस सांसद अर्जुन नरसिंह केसीले आपतकालीन अवस्था आइरहेको भन्दै सबै दल र सामाजिक संघ संस्थाको साथ लिएर अघि बढ्न सरकारलाई अनुरोध गर्नुभएको छ।
4: यो राष्ट्रिय विपदको स्थितिमा हामी कोही कुनै पार्टीका छैनौँ, सिँगै नेपाली छौँ। नेपालीमा परेको दुःखलाई नेपालीले कति आफ्नो हदसम्म सहयोग गर्न सकिन्छ त्यत्र हामी केन्द्रित हुनुपर्ने आवश्यकता छ। त्यसकारण सरकारले आफू मात्र होइन सम्पूर्ण राजनीतिक दलहरूलाई विश्वासमा लिने, स्थानीय सरकारहरूलाई चाहिँ विश्वासमा लिने, समाज र सामाजिक क्षेत्रलाई पनि परिचालन गर्नुपर्ने एकातिर आवश्यकता छ भने यो स्थिति दर्दनाक छ। र सरकारले यस्तो स्थितिमा युद्ध स्तरमा सम्पूर्ण काम छाडेर पनि त्यतातिर केन्द्रित हुनुपर्ने आवश्यकता छ। हामी सम्पूर्ण पक्ष चाहिँ नि सरकारको साथमा छौँ, सम्पूर्ण दलहरू। यसमा चाहिँ नि सरकारले गम्भीरतापूर्वक हेरोस्, ओठे भक्तिले मात्रै हुँदैन, कुराले मात्रै हुँदैन, व्यावहारिक रूपमा यसलाई रूपान्तरण गर्न सरकार सफल होस् भन्ने मेरो आग्रह छ।
3: सरकारले बाढीबाट प्रभावित भएका जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको मन्त्री परिषद आकस्मिक बैठकले रसुवा, नुवाकोट, धादिङ लगायतका प्रभावित स्थानीय तहमा विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको हो। सरकारले अहिले उद्धारका कामलाई प्राथमिकतामा राखेको उहाँको भनाइ छ। सरकारले सके फोन मार्फत र सम्भव नभए धुवा निकालेर भए पनि संकेत दिन बाढीमा परेर उद्धारको पर्खाइमा रहेकाहरूलाई अनुरोध गरेको छ। मन्त्री परिषद बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले सम्भव भएसम्म जिल्लाका अधिकारीलाई सम्पर्क गर्न अनुरोध गर्नुभएको हो। सशस्त्र प्रहरीले बाढी प्रभावित क्षेत्रमा पुरिएकाहरूको खोजी गर्न स्निफर डग परिचालन गरेको छ। रसुवागढी भन्सार यार्ड बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिको खोजीका लागि सशस्त्र प्रहरीको स्निफर डग सहितको टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। नदी किनारा बाढी प्रभावित क्षेत्रमा थुनिएका र हराइरहेकालाई फेला पार्न र बाढीको क्षति मूल्याङ्कन गर्न सशस्त्रले ड्रोन समेत चलाएको छ। चीनबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशुली नदीतर्फ आउन थालेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकाबाट धादिङ, रसुवा र चितौनतर्फ जाने सवारी साधनलाई रोकिएको छ। बाढीका कारण सडक र नदी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने आकलन गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुङ्गा र भीमढुङ्गा नाका हुँदै बाहिरिने सवारीलाई काठमाडौँमै रोकेको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार जोखिमको अवस्था रहेकाले ती जिल्लातर्फ जाने सवारी साधनलाई तत्काल नजान आग्रह गरिएको छ। तिब्बतबाट आएको भोटेकोशीको भीषण बाढीको असर नवलपरासीसम्म पर्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासी जिल्ला प्रशासनले तटीय क्षेत्रका स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। बाढीको सबभन्दा बढी असर सुस्ता गाउँमा पर्न सक्ने आकलन गर्दै त्यहाँका थारू टोलका स्थानीयको बसोबासका लागि आश्रयस्थललाई तयारी अवस्थामा राखिएको नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले जानकारी दिनुभएको छ। साता दिन अघि नारायणी नदीमा आएको बाढीले थारू टोला डुबानमा परेको थियो। अहिले आउन सक्ने बाढीले पनि सबभन्दा बढी क्षति यही टोललाई पुर्याउन सक्ने भएकाले तयारी गरिएको प्रशासनले जनाएको छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

घरमा मलाई च्यान्टे भन्छन् ससुराली ज्वाई, घरमा मलाई च्यान्टे भन्छन् ससुराली ज्वाई, बुढेसकालमा ल्याइकी स्वास्नी रुन्छे क्वाई क्वाई, जहिले पनि ल्याइदे भन्छे चोलो अनि साडी, जहिले पनि ल्याइदे भन्छे चोलो अनि साडी, चोलो साडी भन्दा भन्दै गयो घर बारी, उकालीमा टेक्ने लौरो समाउनेमा बाङ्गो, जिन्दगीमा हुने भयो

साडी लाउने उमेरमा प्यान्ट लाउन खोज्छे, साडी लाउने उमेरमा प्यान्ट लाउन खोज्छे, म बुढालाई छोड्छु भन्दै केटाहरू रोज्छे। चिलाउनेको हलो जुवा भकिम्लाको सोइला, चिलाउनेको हलो जुवा भकिम्लाको सोइला, आधी उमेर ढल्किसक्यो जान्छु भन्छे पहिला, हामी जस्तो

दुख गरी गरी मरी जाने चोला हाम्रो छैन अजम्बरी हातै लिउला जाले रुमल सुनखानीमा सुन्छ हातै लिउला जाले रुमल सुनखानीमा सुन्छ अर्कालाई बुझाउने मन आफै किन रुन्छ माथिबाट

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: भोटेकोसीको बाढीमा परेर 9 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार धादिङको बैरिनीमा 1, गल्छीमा 2 र कजुरीमा 1 जनाको शव फेला परेको छ। त्यस्तै नुवाकोटमा 4 र रसुवामा 1 जनाको शव फेला परेको नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ। भोटेकोसीको बाढीको केन्द्र भनेको गोसाईकुण्ड गाउँपालिकाका उपाध्यक्ष र 1 जना वडा अध्यक्ष पनि सम्पर्कविहीन भएको खबर छ। गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले गाउँपालिका उपाध्यक्ष प्रतिमा तामाङ र 5 नम्बर वडाका वडाध्यक्ष धाबा मिङमार तामाङ बाढी लगत्तै बेपत्ता भएको जानकारी दिनुभएको हो। गोसाईकुण्डका वडा नम्बर 2 र 5 का तटीय क्षेत्रका कैयौं बासिन्दा सम्पर्कमा नरहेको उहाँको भनाइ छ। उपाध्यक्ष तामाङका अनुसार उपाध्यक्ष तामाङ वडा नम्बर 5 स्याबुरबेसी र वडा नम्बर 2 र सुवागढी टिमरे क्षेत्रमा पर्छ। बाढीले पालिका भवन सहित तटीय क्षेत्रका कुनै पनि घर बाँकी नराखेको अध्यक्ष तामाङले जानकारी दिनुभएको छ। र सुवाबाढीका कारण आधा दर्जन देशका 384 पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले भोटेकोसी बाढीपछि 291 विदेशी र 93 नेपाली सहित 384 जना पर्यटकसँग सम्पर्क हुन नसकेको जनाएको छ। भारत, अस्ट्रेलिया, नेदरल्याण्ड्स, अमेरिका, मलेसिया, बेलायत, दक्षिण अफ्रिका लगायतका मुलुकका 384 पर्यटक सम्पर्कविहीन रहेको जानकारी पर्यटन व्यवसायले दिएको पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माको भनाइ छ। बाढीपछि बेलायतका 12 जना, भारतका 105 जना, दक्षिण अफ्रिकाका 4, मलेसियाका 17 र अमेरिकाका 3 सहित अस्ट्रेलिया र नेदरल्याण्ड्सका 1 जना सम्पर्कविहीन छन्। 111 जनाको भने राष्ट्रियता खुलेको छैन। प्रतिनिधि सभाका सांसदहरूले भोटेकोसीको बाढीले निम्त्याएको विपत्तिमा उद्धार र राहतका लागि प्रभावकारी कदम चाल्न सरकारलाई अनुरोध गरेका छन्। नुवाकोटका काङ्ग्रेस सांसद अर्जुन नरसिंह केसी,
4: यो राष्ट्रिय विपदको स्थितिमा हामी कोही कुनै पार्टीका छैनौँ, सिंगै नेपाली छौँ। नेपाली यहाँ परेको दुःखलाई नेपालीले कति आफ्नो हदसम्म सहयोग गर्न सकिन्छ त्यत्र हामी केन्द्रित हुनुपर्ने आवश्यकता छ।
3: रसुवाका काङ्ग्रेस सांसद मोहन आचार्यले उद्धारलाई पहिलो प्राथमिकतामा राख्न अनुरोध गर्नुभएको छ।
5: ठूलो संख्यामा मानवीय क्षति भएको छ, म सरकारलाई राष्ट्रिय विपद घोषणा गरी उद्धार र राहतमा लाग्न अनुरोध गर्दछु। उद्धार गर्नुपर्ने मानिसको संख्या ठूलो रहेको छ र उद्धारको लागि हाहाकार गरिरहेका छन्। सड़क सञ्जाल विच्छेद हुँदा हेलिकप्टर भन्दा बाइक उद्धार सम्भव छैन। उपलब्ध भएका हेलिकप्टरहरू तत्काल रसुवा पठाउन आग्रह गर्दछु। यता सकिए छिटो मानवीय उद्धार, घाइतेहरूको उद्धार गर्न सम्पूर्ण राज्य संयन्त्रलाई परिचालन गर्न हार्दिक अनुरोध गर्दछु।
3: धादिङकी राष्ट्रपा सांसद वसुमाया तामाङले उद्धार, राहत र दीर्घकालीन बसोबासको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ।
6: हेलिकप्टर सहितका टोली पूर्ण क्षमतामा परिचालन गरी सम्पर्कविहीन भएका नागरिक तथा सुरक्षा कर्मीहरूको अविलम्ब उद्धार र खोजी कार्य गरियोस्। घरबार विहीन भएका हजारौं पीडितहरूको लागि निशुल्क खानपिन, अस्थायी वासस्थान र घाइतेहरूको तत्काल निशुल्क उपचारको व्यवस्था गरियोस्।
3: रसुवाको बाढीमा 32 जना सुरक्षाकर्मी पनि सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरीका 32 र सशस्त्रका 9 जना सम्पर्कविहीन भएकोमा 9 जना सम्पर्कमा आएको र हाल 32 जनाको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्रेले जानकारी दिनुभएको हो। रसुवाका टिमोरे, स्याब्रुवेसी, रसुवागढी र मैलुङका प्रहरी कार्यालयमा क्षति भएको छ। बीओपी टिमोरेमा कार्यरत सशस्त्रका 9 जना अहिलेसम्म सम्पर्कमा नआएको सशस्त्र प्रहरीले जनाएको छ। गोर्खाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाईकुण्ड गएको बस पनि सम्पर्कविहीन भएको छ। जिल्ला प्रहरी कार्यालय गोर्खाका अनुसार बसमा 38 जना यात्रु थिए, तीमध्ये 34 जना सम्पर्कविहीन छन्। डीएसपी राजकुमार श्रेष्ठले 4 जना बसबाट आम फालेर सम्पर्कमा आएको र सँगै गएका 2 वटा माइक्रो सम्पर्कमा रहेको जानकारी दिनुभएको छ। माइक्रोमा 26 जना यात्रु थिए र सुवागढी भन्सार कार्यालयका 14 जना कर्मचारी पनि सम्पर्कविहीन भएका छन्। भन्सार कार्यालयका 11 स्थायी र 3 जना करार तथा ज्यालादारी कर्मचारीको खोजी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ। र सुवागढी भन्सारमा 36 जनाको स्थायी दरबन्दी थियो। भोटेकोसी बाढीका घाइतेको उपचारका लागि काठमाडौँका 6 वटा अस्पताललाई तयारी अवस्थामा राखिएको छ। स्वास्थ्य मन्त्रालयले वीर, ट्रमा, त्रिवी शिक्षण, पाटन, निजामती कर्मचारी र पुलिस अस्पताललाई तयारी अवस्थामा राखेको हो। यी अस्पतालमा 100 भन्दा बढी सय तयारी अवस्थामा राखिएको छ। वीर अस्पतालले आकस्मिक सेवा, आइसियू, भेन्टिलेटर, रगत र औषधिको व्यवस्था गरिएको जनाएको छ। उपचारका लागि अस्पतालको टोली र संयन्त्र सक्रिय बनाइएको वीरका निर्देशक डाक्टर विकास नेपालले जानकारी दिनुभएको छ। तत्कालका लागि गम्भीर अवस्थाका 100 बिरामीसम्म व्यवस्थापन गर्न सकिने र 150 पाइन्ट रगत समेत तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ। भोटेकोसीको भीषण बारीमा परेर जलविद्युतका 13 वटा आयोजनामा क्षति पुगेको छ। 8 वटा सञ्चालनमै रहेका र 5 वटा निर्माणाधीन आयोजनामा क्षति पुगेको विद्युत प्राधिकरणले जानकारी दिएको छ। भोटेकोसीको भीषण बासीको असर नवलपरासीसम्म पर्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासी जिल्ला प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवाको भोटेकोसीमा आएको भीषण बाढीमा परेर मृत्यु भएका 14 जनाको शव फेला परेको छ। रसुवा नुवाकोट र धादिङका नदी किनारमा 14 वटा शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख डीआईजी दीपक रेग्मीले जानकारी दिनुभएको हो। बाढीमा परेर घाइते भएका 19 जनाको उद्धार गरिएको पनि उहाँले जानकारी दिनुभएको छ। बाढीका कारण रसुवा नुवाकोट र धादिङका नदी किनारका क्षेत्रमा ठूलो क्षति पुगेको छ। भोटेकोसीको बाढीबारे सरकारको तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनालले संसदलाई जानकारी गराउनु भएको छ। यसअघि गृहमन्त्री सुदन गुरुङले जानकारी गराउने भनिए पनि उहाँ व्यस्त रहेको भन्दै परराष्ट्र मन्त्री खनालले जानकारी गराउनु भएको हो। मन्त्री खनालका अनुसार आज बिहान 8:40 रसुवाको भोटेकोसी नदीमा ठूलो बाढी आएको थियो। यसले रसुवा र नुवाकोट जिल्लाका विभिन्न ठाउँमा ठूलो क्षति पुर्याएको उहाँले जानकारी दिनुभएको छ।
4: रसुवा टिमुरे लगायतका प्रहरी चौकीमा कार्यरत 26 जना प्रहरी र सशस्त्र प्रहरी तर्फका 9 जना सुरक्षाकर्मी सम्पर्क विहीन रहेको अवस्था छ। नेपाल सेनातर्फ टिमुरे र मैलुङ पोस्ट गरी जम्मा 44 जना सम्पर्क विहीन रहेको अवस्था छ। रसुवागढी भन्सार अध्यागमन कार्यालय लगायतका केही कर्मचारीहरू समेत हालसम्म सम्पर्कमा नरहनु भएको अवस्था छ। प्रभावित क्षेत्रका केही नागरिकहरू पनि सम्पर्कभन्दा बाहिर हुनुहुन्छ। भौतिक पूर्वाधारतर्फ सड़क पुल जलविद्युत र संचार क्षेत्र लगायतको ठूलो क्षति भएको आकलन गरिएको छ। सरकारी तथा निजी भवन र सम्पत्तिमा पनि निकै ठूलो क्षति पुगेको छ। पृथ्वी राजमार्गको गल्छी नुवाकोट रसुवाको स्याफ्रुबेसी सड़क तथा मुगलिङ नारायणघाट सड़कमा तत्काल यात्रा नगर्न र नगराउन सम्बन्धित स्थानीय तह प्रशासन र सर्वसाधारणलाई अनुरोध गरिएको छ। जोखिमयुक्त क्षेत्रमा यातायात लगायतका आवत जावतमा पूर्ण रोक लगाई नागरिकहरूको जीवन सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन रसुवा तथा नुवाकोटमा नेपाली सेना र निजी क्षेत्रका गरी 13 वटा हेलिकप्टर परिचालन भएका छन्। रसुवा र नुवाकोट जिल्लाको जिल्ला विपद व्यवस्थापन कोषमा ₹1 करोडको दरले र धादिङ जिल्लाको जिल्ला विपद व्यवस्थापन कोषमा 50 लाख थप निकासा आजै गरिएको छ।
3: भोटेकोसी बाढीका कारण 384 पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले भोटेकोसी बाढीपछि 291 विदेशी र 93 नेपाली सहित 384 पर्यटकसँग सम्पर्क हुन नसकेको जानकारी दिएको हो। भारत अस्ट्रेलिया नेदरल्याण्ड्स अमेरिका मलेसिया बेलायत दक्षिण अफ्रिका लगायतका मुलुकका 384 पर्यटक सम्पर्कविहीन रहेको जानकारी पर्यटन व्यवसायले दिएको पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माको भनाइ छ। बाढीपछि बेलायतका 12 जना भारतका 105 जना दक्षिण अफ्रिकाका 4 मलेसियाका 17 र अमेरिकाका 3 सहित अस्ट्रेलिया र नेदरल्याण्ड्सका 1-1 जना सम्पर्कविहीन छन्। 111 जनाको भने राष्ट्रियता खुल्न बाँकी छ। भोटेकोसी बाढीको केन्द्र बनेको गोसाईकुण्ड गाउँपालिकाका उपाध्यक्ष र 1 जना वडाध्यक्ष पनि सम्पर्कविहीन भएको खबर छ। हवस् त खबर यति नै, नमस्कार।
5: This is BFBS. I'm Joe Carden, and for the next hour, we are doing something a little bit different. We thought we'd take some time to reflect on what a year 2026 has been so far in all corners of the forces world. So welcome along to what we're calling the sound of BFBS. For the next 60 minutes, all of our stations have come together for a little trip down memory lane. So whether you're joining us from BFBS in Catterick, Aldershot, Scotland, Cyprus, Eastern Europe, maybe you're getting us on BFBS Radio 2, maybe you're listening on BFBS Beats, Edge, or maybe we are saying namaste to you on BFBS Gurkha Radio. Stick about. It all starts after Clean Bandit and Jess Glynn.

0: प्रसवमा आएको विनाशकारी बाढीका कारण हालसम्म 18 जनाको मृत्यु पुष्टि भएको नेपाल प्रहरीले जनाएको छ। रसुवामा एकजना पुरुष, नुवाकोटमा तीनजना महिला र चारजना पुरुष, धादिङमा तीनजना महिला, दुईजना पुरुष र एकजना पहिचान नखुलेका व्यक्ति रहेको र गोर्खामा दुईजना पुरुष तथा दुईजना पहिचान नखुलेका व्यक्तिको शव भेटिएको हो। भोटेकोसीको बाढीमा करिब 80 जना सुरक्षा कर्मी सम्पर्कविहीन भएका छन्। घटनाबारे आज संसदलाई जानकारी गराउँदै परराष्ट्र मन्त्री शिशिर खनाल,
1: असुवा टिमुरे लगायतका प्रहरी चौकीमा कार्यरत 26 जना प्रहरी र सशस्त्र प्रहरी तर्फका 9 जना सुरक्षा कर्मी सम्पर्कविहीन रहेको अवस्था छ। नेपाल सेनातर्फ टिमुरे र मैलुङ पोस्ट गरी जम्मा 44 जना सम्पर्कविहीन रहेको अवस्था छ। रसुवागढी भन्सार अध्यागमन कार्यालय लगायतका केही कर्मचारीहरू समेत हालसम्म सम्पर्कमा नरहनु भएको अवस्था छ। प्रभावित क्षेत्रका केही नागरिकहरू पनि सम्पर्क भन्दा बाहिर हुनुहुन्छ। भौतिक पूर्वाधारतर्फ सड़क, पुल, जलविद्युत र संचार क्षेत्र लगायतको ठूलो क्षति भएको आकलन गरिएको छ। सरकारी तथा निजी भवन र सम्पत्तिमा पनि निकै ठूलो क्षति पुगेको छ। पृथ्वी राजमार्गको गल्छी, नुवाकोट, रसुवाको स्याफ्रुबेसी सड़क तथा मुगलिङ नारायणघाट सड़कमा तत्काल यात्रा नगर्न र नगराउन सम्बन्धित स्थानीय तह, प्रशासन र सर्वसाधारणलाई अनुरोध गरिएको छ। जोखिमयुक्त क्षेत्रमा यातायात लगायतका आवत जावतमा पूर्ण रोक लगाई नागरिकहरूको जीवन सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन रसुवा तथा नुवाकोटमा नेपाली सेना र निजी क्षेत्रका गरी 13 हेलिकप्टर परिचालन भएका छन्। रसुवा र नुवाकोट जिल्लाको जिल्ला विपद व्यवस्थापन कोषमा ₹1 करोडको दरले र धादिङ जिल्लाको जिल्ला विपद व्यवस्थापन कोषमा 50 लाख थप निकासा आजै गरिएको छ।
0: मन्त्री खनालका अनुसार आज बिहान 8:40 भोटेकोसीमा ठूलो बाढ़ी आएपछि रसुवा, नुवाकोट र धादिङका विभिन्न ठाउँमा ठूलो क्षति भएको छ। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भोटेकोसी बाढ़ी प्रभावितको सहयोगका लागि पार्टीका स्वयंसेवक खटाउने भएको छ। पार्टी सभापति गगन थापाले प्रभावित क्षेत्रमा खटिनु अघि पार्टी कार्यालयको सूचना तथा समन्वय डेस्कसँग सहकार्य गर्न पनि अनुरोध गर्नुभएको छ।
2: यसको निम्ति चाहिने जुन स्रोत छ, त्यो स्रोत जुटाउनका लागि पार्टीका सांसदहरू हुनुहुन्छ, हाम्रो स्थानीय सरकारका साथीहरू हुनुहुन्छ, हामी केन्द्र सरकारका साथीहरू छौँ, हाम्रो पार्टीको साथीले कन्ट्रिब्युट गर्नुहुन्छ र यही स्रोतबाट हामी आवश्यकता परे अनुसारको यहाँ हाम्रो आफ्नो पार्टीकै कोष छ, त्यसबाट हामी परिचालन गर्छ। आवश्यकता पर्दै गर्दाखेरि सरकारसँग हामीहरू कुराकानी गर्छौँ, त्यसैले यो बेलामा अहिले अब सरकारले यसलाई कसरी लिन्छ त्यहाँ पनि हाम्रो आफ्नो उपस्थिति सहयोग रहन्छ है। यस्तो बेलामा चाहिँ यतिखेर पनि यो सानो राजनीतिक लाभका निम्ति चाहिँ यो कन्सपिरेसीको कुराहरू फैलाउने र मिसइन्फर्मेसनको कुराहरू फैलाउने यो चाहिँ हाम्रो क्यारेक्टर हो। यो बेलामा जहाँ सरकारलाई मद्दत गरेर सहयोग गर्नुपर्ने सरकार भनेको स्थानीय सरकार पनि हो, सङ्घको सरकार पनि हो, त्यहाँ गर्छौँ। जहाँ स्वयंसेवी रूपमा परिचालित भएर गर्नुपर्ने हो त्यहाँ गर्छौँ। हामी यो अनावश्यक होहल्लाको पछाडि लाग्ने काम, होहल्ला गर्ने काम यो दुइटै गर्दैन। मिथ्या सूचना फैलाउने काम पनि गर्दैनौँ, अनावश्यक ढङ्गले विभिन्न षड्यन्त्रको सिद्धान्त बुझ्ने काम पनि गर्दैनौँ।
0: रसुवा बाढीका कारण 384 पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले भोटेकोसी बाढीपछि 291 विदेशी र 93 नेपाली सहित 384 जना पर्यटकसँग सम्पर्क हुन नसकेको जनाएको छ। भारत, अस्ट्रेलिया, नेदरल्याण्ड्स, अमेरिका, मलेसिया, बेलायत, दक्षिण अफ्रिका लगायत मुलुकका 384 पर्यटक सम्पर्कविहीन रहेको जानकारी पर्यटन व्यवसायीले दिएको पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माको भनाइ छ। बाढीपछि बेलायतका 12 जना, भारतका 105 जना, दक्षिण अफ्रिकाका 4 जना, मलेसियाका 17 र अमेरिकाका 3 सहित अस्ट्रेलिया र नेदरल्याण्ड्सका 1-1 जना सम्पर्कविहीन छन्। 111 जनाको भने राष्ट्रियता खुलेको छैन। भोटेकोसी बाढीको केन्द्र बनेको गोसाईकुण्ड गाउँपालिकाका उपाध्यक्ष र 1 अध्यक्ष पनि सम्पर्कविहीन भएको खबर छ। गाउँपालिका अध्यक्ष कैचाङ नुरपु शेर्पाले गाउँपालिका उपाध्यक्ष प्रतिमा तामाङ र 5 नम्बर ओडाका अध्यक्ष दावा मिङमार तामाङ बाढी लगत्तै बेपत्ता भएको जानकारी दिनुभएको छ। भोटेकोसीको भीषण बाढ़ीमा परेर जलविद्युतका 13 आयोजनामा क्षति भएको छ। 8 सञ्चालनमै रहेका र 5 निर्माणाधीन आयोजनामा क्षति पुगेको विद्युत प्राधिकरणले जानकारी दिएको हो। प्राधिकरणका अनुसार प्रभावित आयोजनाको क्षमता 748 मेगावाटको छ। रसुवाका माथिल्लो त्रिशुली 1, रसुवागढी, रसुवा भोटेकोसी, माथिल्लो मैलुङ ए, सान्जेङ खोला, लाङटाङ खोला र चिलिमे आयोजनामा क्षति भएको छ। भोटेकोसीको भीषण बाढ़ीको असर नवलपरासीसम्म पर्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासी जिल्ला प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। बाढ़ीको सबैभन्दा बढ़ी असर सुस्ता गाउँमा पर्न सक्ने आकलन गर्दै थारू टोलाका स्थानीयका लागि आश्रय स्थल तयारी अवस्थामा राखिएको बताइएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भोटेकोशी बाढीले नुवाकोटका त्रिशुली बजार लगायतका ठाउँमा ठूलो क्षति पुर्याएको छ। नुवाकोटका सिडिओ सम्प प्रसाद रेग्मी,
4: भोटेकोशी बाढीको चाहिँ अब रसुवा नुवाकोटमा अहिले प्रभाव देखिएको छ। यसको उद्धारको क्रममा चाहिँ अब हामीले हाम्रो सुरक्षा कर्मीहरू लगायत जनप्रतिनिधिहरू सर्वसाधारण सबै खटिरहेको अवस्था छ। हेलिकप्टरबाट उद्धार गर्ने काम भइरहेको छ। अब मान्छेहरू के कति घाइते क्षति भन्ने कुरो एक दिन विवरण अहिले दिइसक्ने अवस्था छैन। अरू चाहिँ अब उपचारको लागि काठमाडौँतिरबाट टिमा आएको छ। यहाँ स्थानीय वासीहरू र कतिपय मान्छेहरू स्वतस्फूर्त रूपमा पनि यहाँ लाग्नु भएको छ। मन्त्रीज्यूहरू पनि आउनु भएको छ, प्रदेशबाट मुख्यमन्त्रीज्यू पनि आउनु भएको छ र अरू चाहिँ हामी चाहिँ लागिराखेका छौँ दिनभरि घाइतेहरूको उद्धार गर्ने, तिनीहरूलाई अब हस्पिटलमा भर्ना गर्ने, अब अहिलेलाई रात र बेलुका बस्ने खानीको व्यवस्था गर्ने क्रममा हामी लागिरहेको छौँ। अहिले अब के कति क्षति भयो के कति भन्ने कुरोलाई त्यसलाई अलिकति टाइम लाग्छ जस्तो छ, किनभने त्यो जुन एरियामा ड्यामेज भएको त्यहाँ सडक अवरुद्ध छ, त्यहाँ जान सक्ने अवस्था छैन। अनि त्यहाँ बत्तीहरूको पनि सुविधा छैन अहिले, त्यसले गर्दाखेरि सबै काम हेलिकप्टरले गर्नुपर्ने अवस्था छ। त्यसले गर्दा उद्धार गर्नमा पनि कठिन भएको छ। अहिले पानी परेको छ, अहिले मौसम पनि अहिले अलिक बिग्रिआएको अवस्था छ। कतिपय ठाउँमा चाहिँ मानिसहरूलाई रेस्क्यु गर्नको लागि हेलिकप्टरहरू पनि लान मौसमको कारणले नसकेको अवस्था छ कुनै कुनै ठाउँमा।
3: पृथक घाइते र उद्धार गरिएको तथ्याङ्क केही छ हजुरसँग?
4: अब अहिले एक दिन त अध्ययन त यसलाई अलिक भेरिफाई नै गर्नुपर्छ होइन। करिब करिब 57 जति हामीले उद्धार गरेका छौँ यो हेलिकप्टरबाट। थल मार्गबाट सुरक्षा कर्मीले करिब करिब 30 उद्धार गरेको अवस्था छ। तीमध्ये करिब 2 मृत्यु भएको भन्ने कुराहरू छ। अरूको चाहिँ उपचार कोही काठमाडौँ पठाएका छौँ, कोही यहाँ सरकारी हस्पिटल, कोही प्राइभेट हस्पिटलमा, सबै चाहिँ लागेर उपचार गर्ने काम छ। एक दिन डाटा आउन चाहिँ केही समय लाग्छ।
3: सिडिओ साहब, विस्थापितका लागि के गरिँदैछ?
4: विस्थापितको लागि विभिन्न ठाउँमा यहाँहरू चाहिँ अब स्कुल भयो सेन्टरहरूमा अब यहाँ पालिकाहरू लाग्नु भएको छ। हामी जनप्रतिनिधि सुरक्षा कर्मीहरू सबै लाएर रेड क्रस समेत संलग्न भएर चाहिँ हामीले चाहिँ विस्थापितहरूलाई अहिले व्यवस्थापन गर्ने काम भइराखेको छ अहिले विभिन्न ठाउँमा।
3: बाढी बढिराखेको छ कि छैन सिडिओ साहब, के देख्नु भएको छ?
4: बाढी चाहिँ दिउँसो बिहानको भन्दा त धेरै कम भएको छ, तर चाहिँ फेरि बढ्छ कि भन्ने सूचनाहरू पनि आएका छन्। मौसम पानी परिरहेको छ।
3: नुवाकोटका सिडिओ सम्भव प्रसाद रेग्मी। रसुवामा आएको विनाशकारी बाढीको कारण हालसम्म 18 मृत्यु पुष्टि भएको नेपाल प्रहरीले जनाएको छ। रसुवामा 1 पुरुष, नुवाकोटमा 3 महिला र 4 पुरुष, धादिङमा 3 महिला, 2 पुरुष र 1 पहिचान नखुलेको व्यक्ति र गोर्खामा 2 पुरुष र 2 पहिचान नखुलेका व्यक्तिको शव भेटिएको प्रहरीले जनाएको छ। भोटेकेशुको बाढीमा करिब 80 सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। घटनाबारे आज संसदलाई जानकारी गराउँदै परराष्ट्र मन्त्री शिशिर खनाल,
5: रसुवा टिमुरे लगायतका प्रहरी चौकीमा कार्यरत 26 प्रहरी र सशस्त्र प्रहरी तर्फका 9 सुरक्षाकर्मी सम्पर्क विहीन रहेको अवस्था छ। नेपाल सेनातर्फ टिमुरे र मैलुङ पोस्ट गरी जम्मा 44 सम्पर्क विहीन रहेको अवस्था छ। रसुवागढी भन्सार अध्यागमन कार्यालय लगायतका केही कर्मचारीहरू समेत हालसम्म सम्पर्कमा नरहनु भएको अवस्था छ। प्रभावित क्षेत्रका केही नागरिकहरू पनि सम्पर्कभन्दा बाहिर हुनुहुन्छ। भौतिक पूर्वाधारतर्फ सडक, पुल, जलविद्युत र संचार क्षेत्र लगायतको ठूलो क्षति भएको आकलन गरिएको छ।
3: भोटेकोशीको भीषण बाढीमा परेर जलविद्युतका 13 आयोजनामा पनि क्षति पुगेको छ। 8 सञ्चालनमा रहेका र 5 निर्माणाधीन आयोजनामा क्षति पुगेको विद्युत प्राधिकरणले जानकारी दिएको हो। प्राधिकरणको अनुसार प्रभावित आयोजनाको क्षमता 784 मेगावाटको छ। सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलाई 3 लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको आकस्मिक बैठकले 3 संकटग्रस्त घोषणा गरेर सबै मन्त्रीलाई आफ्ना मन्त्रालयको क्षेत्रगत कामका लागि फिल्डमै खटिन पनि निर्देशन दिएको छ। रसुवा बाढीका कारण 384 पर्यटक पनि सम्पर्कविहीन भएको खबर छ। नेपाल पर्यटन बोर्डले भोटेकोशी बाढीपछि 291 विदेशी र 93 नेपाली सहित 384 पर्यटक सम्पर्क बाहिर रहेको जानकारी दिएको हो। भारत, अस्ट्रेलिया, नेदरल्यान्ड्स, अमेरिका, मलेसिया, बेलायत, दक्षिण अफ्रिका लगायतका मुलुकका 384 पर्यटक सम्पर्कविहीन रहेको जानकारी पर्यटन व्यवसायले दिएको पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माको भनाइ छ। बाढीपछि बेलायतका 12, भारतका 105 र दक्षिण अफ्रिकाका 4 सहित मलेसियाका 17 र अमेरिकाका 3 जना सम्पर्क भिन छन्। 111 जनाको राष्ट्रियता खुलेको छैन। प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले भोटेकोशी पहाडी प्रभावितको सहायका लागि पार्टीका स्वयंसेवक खटाउने भएको छ। पार्टी सभापति गगन थापाले प्रभावित क्षेत्रमा खटिनु अघि पार्टी कार्यालयको सूचना तथा समन्वय डेस्कसँग सहकार्य गर्न अनुरोध गर्नुभएको छ। भोटेकोशी बाढीको केन्द्र बनेको गोसाईकुण्ड गाउँपालिकाका उपाध्यक्ष र 1 जना वडा अध्यक्ष पनि सम्पर्कविहीन भएको खबर आएको छ। गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार उपाध्यक्ष प्रतिमा तामाङ र 5 नम्बर वडाका वडा अध्यक्ष दावा मिङमार तामाङ बाढी लगत्तै बेपत्ता हुनु भएको हो। अवस्था खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: भटेको सिबाडीका कारण हालसम्म 72 जनाको ज्यान गएको तथ्याङ्क आएको छ। नेपाल प्रहरीका अनुसार उनीहरूको शव 7 जिल्लामा फेला परेको हो। सबभन्दा बढी चितवनमा 10 महिला सहित 18 जनाको शव फेला परेको छ। त्यस्तै धादिङमा 11 महिला सहित 18 जना, नुवाकोटमा 5 महिला सहित 11, गोर्खामा 2 महिला सहित 9 जना, तनहुँमा 4 जना तथा रसुवा र नवलपुरमा 1-1 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। शव फेला परेका मध्ये 15 जनाको लिङ्ग पहिचान हुन बाँकी छ। तनहुँका डीएसपी द्वारिका प्रसाद घिमिरेले आम्बुखरीमा 2 र देवघाटमा 4 शव फेला परेको छ। मृतकहरूको परिचय खुल्न बाँकी छ। भटेकोशी बाढीमा फँसेका 114 जनाको हवाई उद्धार गरिएको छ। नेपाली सेना र निजी क्षेत्रहरूले उनीहरूको उद्धार गरेका हुन्। नेपाली सेनाले 85 जना र निजी क्षेत्रका हेलिकप्टर कम्पनीले 29 जनाको उद्धार गरेका हुन्। सेनाले रसुवाको टिमुरे दुन्चेमा 60 जना, टिमुरे त्रिशुलीमा 13, मैलुङमा 5 जना, बेत्रावतीमा 4 जना र त्रिशुली काठमाडौँमा 3 जनाको उद्धार गरेको छ। भोटेकोसीको बाढीमा करिब 80 जना सुरक्षाकर्मी समेत सम्पर्कविहीन भएका छन्। घटनाबारे आज संसदलाई जानकारी दिँदै परराष्ट्र मन्त्री श्री शेर खनाल,
4: असुवा टिमुरे लगायतका प्रहरी चौकीमा कार्यरत 26 जना प्रहरी र सशस्त्र प्रहरी तर्फका 9 जना सुरक्षाकर्मी सम्पर्क विहीन रहेको अवस्था छ। नेपाल सेना तर्फ टिमुरे र मैलुङ पोस्ट गरी जम्मा 44 जना सम्पर्क विहीन रहेको अवस्था छ। रसुवागढी भन्सार अध्यागमन कार्यालय लगायतका केही कर्मचारीहरू समेत हालसम्म सम्पर्कमा नरहनु भएको अवस्था छ।
3: रसुवाबाडीका कारण 384 पर्यटक सम्पर्कविहीन छन्। नेपाल पर्यटन बोर्डले भोटेकोशी बाढीपछि 291 विदेशी र 93 नेपाली सहित 384 जना पर्यटकसँग सम्पर्क हुन नसकेको जानकारी दिएको हो। भोटेकोशीमा आएको बाढीमा परेर रसुवामा निर्माणाधीन लाङटाङ खोला हाइड्रो पावरका करिब 60 जना कर्मचारी र मजदूर पनि सम्पर्कविहीन भएका छन्। आज बिहान आएको बाढीमा उनीहरू सम्पर्कविहीन भएको आयोजना निर्माण कम्पनी मल्टी इनर्जी प्रणालीका प्रबन्ध निर्देशक विजय मोहन भट्टराईले जानकारी दिनु भएको हो। गोर्खाको पालुङटारबाट यात्री बोकेर रसुवाको गोसाई कुण्ड गएको बस पनि सम्पर्कविहीन भएको छ। जिल्ला प्रहरी कार्यालय गोर्खाका अनुसार बसमा 38 जना यात्रु थिए, तीमध्ये 34 जना अझै सम्पर्कविहीन छन्। भोटेकोशी बाढीले नुवाकोटका त्रिशुली बजार लगायतका ठाउँमा ठूलो क्षति पुर्याएको छ। नुवाकोटका सिडिओ सम्भव प्रसाद रेग्मी,
5: भोटेकोशी बाढीको चाहिँ अब रसुवा नुवाकोटमा अहिले प्रभाव देखिएको छ। यसको उद्धारको क्रममा चाहिँ अब हामीले हाम्रो सुरक्षाकर्मीहरू लगायत जनप्रतिनिधिहरू सर्वसाधारण सबै खटिरहेको अवस्था छ। हेलिकप्टरबाट उद्धार गर्ने काम भइरहेको छ। अब मान्छेहरू के कति घाइते क्षति भन्ने कुरो एकिन विवरण अहिले दिन सक्ने अवस्था छैन। अरू चाहिँ अब उपचारको लागि काठमाडौँतिर पटन टिम आएको छ। यहाँ स्थानीयवासीहरू र कतिपय मान्छेहरू स्वतस्फूर्त रूपमा पनि यहाँ लाग्नु भएको छ। मन्त्रीज्यूहरू पनि आउनु भएको छ, प्रदेशबाट मुख्यमन्त्रीज्यू पनि आउनु भएको छ र अरू चाहिँ हामी चाहिँ लागिराखेका छौँ दिनभरि घाइतेहरूको उद्धार गर्ने, तिनीहरूलाई अब हस्पिटलमा भर्ना गर्ने, अब कहिलेलाई रात र बेलुका बस्ने खानीको व्यवस्था गर्ने क्रममा हामी लागिरहेछौँ। अहिले अब के कति क्षति भयो के कति भन्ने कुरोलाई त्यसलाई अलिकति टाइम लाग्छ जस्तो छ, किनभने त्यो जुन एरियामा ड्यामेज भएको त्यहाँ सडक अवरुद्ध छ, त्यहाँ जान सक्ने अवस्था छैन। अनि त्यहाँ बत्तीहरूको पनि सुविधा छैन अहिले, त्यसले गर्दाखेरि सबै काम हेलिकप्टरले गर्नुपर्ने अवस्था छ। त्यसले गर्दा अलिकति उद्धार गर्नमा पनि कठिनाइ भएको छ। अहिले पानी परेको छ, अहिले मौसम पनि अहिले अलिक बिग्रिआएको अवस्था छ। कतिपय ठाउँमा चाहिँ मानिसहरूलाई रेस्क्यु गर्नको लागि हेलिकप्टरहरू पनि लान मौसमको कारणले नसकेको अवस्था छ कुनै कुनै ठाउँमा।
3: मृतक घाइते र उद्धार गरिएको तथ्याङ्क के छ हजुरसँग?
5: अब अहिले एकछिन तथ्याङ्क यसलाई अलि भेरिफाई नै गर्नुपर्छ होइन। करिब करिब 57 जति हामीले उद्धार गरेका छौँ यो हेलिकप्टरबाट। फलमार्गबाट सुरक्षाकर्मीले करिब करिब 30 उद्धार गरेको अवस्था छ। तीमध्ये करिब 2 मृत्यु भएको भन्ने कुराहरू छ। अरूको चाहिँ उपचार कोही काठमाडौँ पठाएका छौँ, कोही यहाँ सरकारी हस्पिटल, कोही प्राइभेट हस्पिटलमा, सबै चाहिँ लागेर उपचार गर्ने काम छ। एकछिन डाटा आउन चाहिँ केही समय लाग्छ।
3: सिडिओ साहब विस्थापितका लागि के गरिँदैछ?
5: विस्थापितको लागि विभिन्न ठाउँमा यहाँहरू चाहिँ अब स्कुल भयो सेन्टरहरूमा अब यहाँ पालिकाहरू लाग्नु भएको छ। हामी जनप्रतिनिधि सुरक्षाकर्मीहरू सबै लाएर रेडकोरा समेत संलग्न भएर चाहिँ हामीले चाहिँ विस्थापितहरूलाई अहिले व्यवस्थापन गर्ने काम भइराखेको छ अहिले विभिन्न ठाउँमा।
3: बाढी बढिराखेको छ कि छैन सिडिओ साहब, के देख्नु भएको छ?
5: बाढी चाहिँ दिउँसो बिहानको भन्दा त धेरै कम भएको छ, तर त्यहाँ फेरि बढ्छ कि भन्ने सूचनाहरू पनि आएका छन्। मौसम पानी परिरहेको छ।
3: रसुवाबाट आएको भोटेकोसीको बाढी चितवन हुँदै नलप्रासी पनि पुग्ने देखिएपछि स्थानीय प्रशासनले सतर्कता अप्नाएका छन्। चितवनका सहायक सिडिओ चिरञ्जीवी शर्मा, चितवनतिर पुग्या छ कि छैन?
2: बाढी आइपुगेको छ, तर त्यस्तो चाहिँ प्रभावकारी त्यस्तो देखिएको छैन। जुन चाहिँ क्षति गर्ला भन्ने चाहिँ जुन अनुमान थियो त्यस्तो खालको देखिएको छैन।
3: के गर्दै हुनुहुन्छ?
2: हामीले चाहिँ सबै मान्छेहरूलाई के अरे सतर्क रहन आह्वान गरेका छौँ, र बाढीको छेउतिर नजान, आफ्नो सुरक्षित स्थानमा जान आह्वान गरेका छौँ। सबै प्रहरी त्यसमा खटिएको छ।
3: चितवनवासी कतिको डरा छन्?
2: डर त छ, तर चाहिँ अब हामीले डराउनु पर्दैन भन्ने हिसाबले गरेका छौँ।
3: नदी आसपासको बस्तीहरू खाली पनि गराउनु भएको छ कि छैन?
2: बस्ती त खाली गरेको छैनौ, तर त्यतातिर जाने नजिकको चाहिँ बस्तीको बासिन्दाहरूलाई सुरक्षित रहन हामी आग्रह गरेका
3: छौँ। यदि ठुलो बाढी आयो भनेदेखि के गर्ने? हामीले प्रशासनले के तयारी गर्दैछ सहायक सिडिओ साहब?
2: हामीसँग अब त्यस्तो उद्धार कन्टिन्जेन्सी प्लान अन्तर्गत अब के अरे राहत पुर्याउने, उद्धार गर्ने, सुरक्षित स्थानमा राख्ने त्यही हो।
3: अनि अहिलेको स्थिति हेर्दाखेरि नारायणीको बाढी चाहिँ सतर्कता तह पार गरेका छ कि छैन? अहिले
2: छैन सतर्कता तह पार गरेका छैन। के अरे पानी चाहिँ अलिकति बढेको छ, तर त्यस्तो चाहिँ ड्रास्टिकल्ली बढेको चाहिँ छैन।
3: भनेको खास डराउनु पर्ने स्थिति अहिलेलाई छैन?
2: छैन हजुर, राति सबैलाई अलर्ट राखेको छ।
3: भोटेकोसीमा भीषण बाढी आउनुको कारणबारे अहिलेसम्म निश्चित जानकारी नभए पनि भूगर्भविदहरूले केही कारण खुलाएका छन्। हामीले भूगर्भविद एवं भूक्रप प्रकोपविद डाक्टर सुबोध ढकालसँग जानकारी लिएका छौँ। भोटेकोसीको यो अकस्मात यत्रो भीषण बाढी किन आयो भन्ने अलिकति केही छेक छन्द भन्न सकिन्छ?
6: हजुर, अब यसमा चाहिँ अहिलेसम्मको प्रारम्भिक जुन फोटोग्राफहरू वा भिडियो फुटेजहरू र चाहिँ जुन इन्फर्मेसनहरू आइरहेको छ त्यसको आधारमा भन्दाखेरि चाहिँ मोस्ट लाइकली मुख्यतया दुईटा कुरा हो। त्यो दुईटा मध्ये पनि धेरै जसो सम्भावित चाइनाको पार्टमा चाहिँ लेन्डे खोला अथवा सम्थिङ्डे खोलामा चाहिँ एउटा ठुलो पहिरो गएर अनि त्यो खोला थुन्निएपछि सर्टेन टाइमपछि त्यो जुन ड्याम फुट्यो अनि त्यसपछि चाहिँ यो चाहिँ बाढीको रूप लिएको हुन सक्ने सम्भावना चाहिँ बढी देखिन्छ। तर यदि यो हुनको लागि चाहिँ त्यहाँ चाहिँ त्यो जुन पहिरोको साइज छ त्यो चाहिँ निकै ठुलो पहिरो गएको हुनुपर्ने जस्तो देखिन्छ, र त्यहाँ चाहिँ खोला थुन्निन पनि त्यो पानी पनि त्यही मात्रामा बाढिएको हुनुपर्ने जस्तो देखिन्छ। र दोस्रो कुरा भनेको चाहिँ त्यो एरियामा जुन हाम्रो ग्लासियल लेकहरू छ जुन चाहिँ धेरै छन् त्यहाँ छ त, तर त्यो मध्ये पनि विशेष गरी एउटा ग्लासियल लेक चाहिँ फुटेको हुन सक्ने भन्ने एउटा प्रारम्भिक अनुमान पनि गर्न सकिने जस्तो देखिन्छ। तर अहिलेसम्मको रिपोर्ट अनुसार चाहिँ जुन ठुलो भेगमा गएको ठुलो पहिरोले खोला थुनिसकेपछि त्यो जुन लेक बन्यो त्यो लेकमा चाहिँ ब्रिज भइसकेपछि फुटिसकेपछि तल बाढी आएको हुन सक्ने सम्भावना चाहिँ बढी देखिन्छ। यो 81 किन भयो भन्ने कुरामा चाहिँ दुई तिनवटा कुरा हामीले हेर्नुपर्ने हुन्छ। एउटा भनेको धेरै ठुलो त होइन, 4 स्केलको चाहिँ एउटा अर्थक्वेकको रेकर्ड चाहिँ एउटा युएसजिएस युनाइटेड स्टेट्स जिओको सर्वेले चाहिँ एउटा रेकर्डमा राखिरहेको हामीले देख्छौँ त्यो एरियामा होइन। अर्को कुरा भनेको चाहिँ जुन पानी धेरै ठुलो नपरे पनि हाम्रो अलिकति हायर हिमालको पार्टमा चाहिँ थोरै पानीले पनि त्यहाँको जमिन अथवा त्यहाँको जुन दायाँ बायाँको हामीले जुन डिपोजिटहरू भन्छौँ अथवा भौगोलिक संरचनाको कुरा गर्छौँ त्यहाँको माटोहरूलाई चाहिँ छिटै नै गलाउन सक्ने भएको कारणले अथवा त्यहाँ चाहिँ धेरै खाद्यको माटोहरू नहुने कारणले गर्दाखेरि यो दुइटै कुरा चाहिँ यो अर्थक्वेकको पनि केही न केही असर र पानी ठुलो नपरे पनि जत्रो पानी परेको थियो त्यसले चाहिँ त्यसको इफेक्टले गर्दाखेरि पनि त्यहाँ चाहिँ ठुलो पहिरो जान सक्ने सम्भावना चाहिँ हाम्रो 2020 चाहिँ जुन मेलाम्ची खोलामा चाहिँ जुन डिजास्टर भएको थियो लगभग त्यही प्याटर्नमा चाहिँ हामीले यसलाई कोर्डिनेट अथवा त्यसलाई चाहिँ दाँच्न सक्छौँ जस्तो चाहिँ देखिन्छ।
3: यहाँहरूले 2020 त्यो प्रतिवेदन यदि दिनुभएको हो भनेदेखि आज सरकारले जे भन्दैछ अकल्पनीय बाढी भनेर सरकारले वास्ता नगरेको त्यतिखेरको रिकमेन्डेसनलाई अहिले यो अवस्था आयो भनेर भन्न मिल्छ कि मिल्दैन?
6: त्यसमा चाहिँ यस्तो छ किनभने पहिलादेखि नै जुन क्ल्यु छ नि त 2020 चाहिँ जुन मेलाम्चीमा जुन हिसाबले चाहिँ तपाईँको बाढी आएको थियो लगभग यसमा पनि त्यस्तै मिल्दोजुल्दो भइसकेपछि त हाम्रो जुन उत्तरतिरबाट बग्ने खोलाहरू हिमाल विशेष गरी हिमालतिरका जुन खोलाहरू छन् यसमा चाहिँ यस्तो घटनाहरू फेरि दोहोरिन सक्छ भन्ने कुरा त त्यो त जानकारी भएकै हुनुपर्छ होइन। त्यस कारणले गर्दाखेरि सम्बन्धित निकायले अथवा सरकारले चाहिँ त्यसमा चाहिँ तदारका साथ काम नगरेको भन्ने कुरा त प्रष्ट नै हुन्छ। तर अकल्पनीय भनेको चाहिँ उहाँहरूले भन्न खोज्नुभएको चाहिँ यदि त्यसको डिजास्टरको स्केलको आधारमा भन्न खोज्नु भएको हो भने अथवा हाम्रो चाहिँ ठुलो पानीको के हामीलाई इन्डिकेसन नभयो त्यस कारणले भएन त्यस कारणले भन्न खोज्नुभएको चाहिँ त्यो अर्को कुरा हो। तर इन्फर्मेसनै थिएन यस्तो हुनै सक्दैन भन्ने अथवा यस्तो हुन्छ भन्ने हामीलाई थाहै थिएन भन्ने कुरा चाहिँ त्यो त हामीलाई किनभने 2020 घटनाले हामीलाई देखाइसकेको कारणले त्यो भन्न मिल्ने अवस्था चाहिँ छैन।
3: अब खबर फटाफट।
7: बाढीबाट भएको क्षतिबारे गलत तथा तथ्यहीन सूचना सम्प्रेषण तथा शेयर नगर्न नेपाल प्रहरीको आग्रह। पुष्टि भएका सूचना मात्र शेयर गर्न, एआईबाट निर्मित सामग्रीलाई वास्तविक घटनाको भन्दै शेयर नगर्न तथा कुनै सामग्री शेयर गर्नु अघि स्रोत र सत्यता जाँच गर्न अनुरोध। भोटेकोसीमा आएको बाढीपछि उद्धारको पर्खाइमा रहेका बाढी प्रभावितलाई धुवा निकालेर संकेत गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, चितवन लगायत जिल्लामा खोज तथा उद्धारको काम तीव्र।
0: BFBS, Gorkha Radio Home.

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद घिसीको नमस्कार। आज कार्यक्रममा रसुवा स्थित भोटेकोशीमा आएको आकस्मिक बाढीमा करिब 100 जनाको ज्यान गएको पुष्टि, अन्तर्राष्ट्रिय जगतबाट राहत बाचा प्राप्त भएको परराष्ट्र मन्त्रीको भनाई,
1: हामीलाई मित्र राष्ट्रहरूले राहत र उद्धारको सहयोग गर्ने भन्ने प्रतिबद्धताहरू यति बेला आइरहेका छौँ।
0: नेपालका उत्तरी हिमाली भेकमा आकस्मिक बाढी र विपद किन दोहोरिन थाले?
2: हाम्रो सिरानमा हिम तालहरू छन्, हिम पहिरोहरू छन्, हिम ताल फुट्दा या चाहिँ हिम पहिरो आएर चाहिँ नझन्दा, यी दुईटै इम्प्याक्ट जुन देखिन थालेको छ डरलाग्दो छ।
0: बाढीले पारेको व्यत्यासका अन्य विवरणहरू पनि। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा आज बिहान आएको भीषण बाढीका कारण हालसम्म कम्तीमा 95 जनाको ज्यान गएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। अधिकारीहरूका अनुसार अहिलेसम्म 250 जनाभन्दा बढी व्यक्तिको उद्धार गरिएको छ। सरकारले ढिला नगरी आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रहरूलाई उद्धार कार्यमा परिचालन गरेको प्रधानमन्त्री शाहले बताएका छन्। त्यसअघि बाढीको सम्भावित कारणबारे संसदलाई जानकारी गराउँदै नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले भने,
1: अत्यन्त प्रारम्भिक सूचनाका अनुसार 8:37 त्यो क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिम पहिरो झरेको र त्यसका कारणले गर्दा बाढी आएको भन्ने प्रारम्भिक सूचनाहरू आएका छन्। त्यसलाई थप भेरिफाई गर्नुपर्ने आवश्यकता देखिन्छ।
3: नेपालका परराष्ट्र मन्त्री शिशिर खनाल बाढीमा परि घाइते भएका मानिसहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गर्नु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु पहिलो प्राथमिकता भएको नेपाल सरकारले जनाएको छ। अकस्मात आएको बाढीमा परिहालसम्म 391 जना विदेशी नागरिक सहित 484 जना पर्यटक सम्पर्कविहीन भएका नेपाली अधिकारीहरूले जनाएका छन्। नेपालको पर्यटन बोर्डले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार सम्पर्कविहीन भएका मध्ये सबैभन्दा बढी भारतीय नागरिक छन्। सम्पर्कविहीन हुनेमा नेपाल सहित अमेरिका, युके, अस्ट्रेलिया, क्यानाडा लगायत 27 देशका नागरिक रहेका बोर्डले जनाएको छ। उनीहरूको खोजी कार्य तीव्र पारिएको अधिकारीहरूले जनाएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना व्यक्त गर्दै नेपाललाई सम्भावित सबै सहयोग गर्न आफ्नो देश तयार रहेको बताएका छन्। अस्ट्रेलिया, युरोपेली संघ, फिनल्यान्ड, फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड र युकेले एउटा संयुक्त वक्तव्य जारी गर्दै बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। पाकिस्तानमा सरकारद्वारा सञ्चालित मध्ये एउटा मुख्य अस्पतालमा आग लागि हुँदा कम्तीमा 14 जना नवजात शिशुहरूको ज्यान गएको छ। अधिकारीहरूका अनुसार इस्लामाबाद स्थित पाकिस्तान इन्स्टिट्युट अफ मेडिकल साइन्सेसको नवजात शिशु वार्डमा आग लागि भएको थियो। तेस्रो तलामा रहेको उक्त वार्डमा पुग्नका लागि उद्धारकर्मीहरूले भर्याङको प्रयोग गरिरहेको भिडियो फुटेजमा देखिन्छ। परीक्षाको तनाव झेल्न औषधिहरूको दुरुपयोग गर्ने युवाको संख्या बढ्दो क्रममा रहेको चीनको लागु औषध नियन्त्रण आयोगले जनाएको छ। दबावपूर्ण अध्ययन समय अवधि, एक्लोपनको महसुस र कडा छनौट प्रक्रियासँग जुझ्न विद्यार्थीहरूले नियमनमा नपर्ने औषधिहरू अनलाइनबाट किन्ने गरेको पाइएको छ। नियमनकारी निकायहरूले खोकीसहितका औषधिको पहुँचमा तत्काल कडाई गरेपछि विद्यार्थीहरू विकल्पमा गएको पनि पाइएको छ। र हर्मुज जलमार्ग पुनः खुल्न सक्ने आशा बढिरहँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्ने क्रम जारी छ। उक्त रणनीतिक जलमार्गबाट जहाजहरूलाई कसरी जान दिने भन्ने बारे तेहरान र ओमानले फेरि वार्ता सुरु गर्दा कच्चा तेलको मूल्य यो साता 8% बढीले घटेको छ। प्रति ब्यारल कच्चा तेलको मूल्य $90 मुनि पुगेको छ। छिट्टै अस्थायी मार्गको घोषणा हुन सक्ने ओमानका विदेश मन्त्रीले बताएका छन्। मङ्गलबार हर्मुज जलमार्ग भएर 5 जहाज बाहिरिएको तथ्याङ्क छ, जुन गत 10 दिनको औसतभन्दा कम हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा तपाईँलाई स्वागत छ। आजको सम्पूर्ण कार्यक्रम आकस्मिक बाढीले निम्त्याएको विपदमा केन्द्रित हुनेछ, जसमा परेर करिब 100 जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्। चीनको तिब्बतसँग सिमाना जोडिएको काठमाडौँभन्दा उत्तरतर्फको रसुवा जिल्लामा भोटेकोशीमा अकस्मात आएको बाढीले नुवाकोट, धादिङ र चितवनसम्म प्रभावित तुल्याएको छ। खोज, उद्धार र राहतको निम्ति छिमेकी भारतसहित अन्तर्राष्ट्रिय जगतबाट सहयोगको वचन प्राप्त भएको अधिकारीहरूले जनाएका छन्। प्रस्तुत छ एक रिपोर्ट। बाढीले निम्त्याएको विपत्तिको अत्यास लाग्दा भिडियो दृश्य बिहानैदेखि सञ्चार माध्यम र सामाजिक सञ्जालमा छरपष्ट छन्। साँझ पर्दै जाँदा उक्त बाढीले पुर्याएको क्षति व्यापक रहेको विवरणहरू आइरहेका छन्। केही बेर अघि प्रधानमन्त्री कार्यालयले 95 जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ। उनीहरूको शनाखत हुन बाँकी छ। बाढीले बगाएका शवहरू चितवन र तनहुमा समेत फेला परेका त्यहाँका अधिकारीहरूले बताएका छन्। सयौंको संख्यामा मानिसहरू बेपत्ता र सम्पर्कविहीन छन्, जसमा 26 देशका 291 जना विदेशी नागरिकहरू पनि छन्। दर्जनौंको संख्यामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी र स्वास्थ्य कर्मीहरू पनि सम्पर्कविहीन छन्। उद्धारकर्मी र स्थानीय बासिन्दाहरूले बाढी प्रभावित स्थानहरूको अवस्था निकै भयावह चित्रण गरिरहेका छन्। यस घटनाले अन्तर्राष्ट्रिय जगतको पनि ध्यान तानेको देखिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई फोन गरेर सहयोगको वचन दिएका छन्। संयुक्त अधिराज्य र युरोपेली संघ र अस्ट्रेलिया लगायतले संयुक्त अनि अन्य देशहरूले अलग अलग वक्तव्य मार्फत घटनाप्रति दुःख व्यक्त गर्दै सहयोगको वाचा गरेको बताइएको छ। प्रतिनिधि सभाको आजको बैठकमा घटनाबारे जानकारी दिने क्रममा परराष्ट्र मन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय सहयोगको वचनबारे भने,
1: हाम्रो सीमा क्षेत्रमा भएको विपदका कारणले गर्दाखेरि सीमा पारी चीन क्षेत्रमा पनि ठुलो विपदको अवस्था देखिन्छ। उत्तर छिमेकीसँग पनि हाम्रो समन्वय भइराखेको छ। हामीलाई मित्र राष्ट्रहरूले राहत र उद्धारको सहयोग गर्ने भन्ने प्रतिबद्धताहरू यति बेला आइरहेका छौँ। हामी परराष्ट्र मन्त्रालय त्यसमा पनि यति बेला समन्वय गरिरहेको अवस्था छ।
0: आज भएको मन्त्री परिषदको आकस्मिक बैठकले प्रभावित जिल्लाहरूका स्थानीय तहहरूलाई विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। परराष्ट्र मन्त्री खनालले सरकारको प्राथमिकताबारे भने,
1: सरकारको सम्पूर्ण ध्यान प्रभावित नागरिकहरूको जीवन रक्षा, खोज तथा उद्धार, उपचार, राहत तथा सुरक्षित स्थानान्तरणमा केन्द्रित रहेको छ। यस विपदको घडीमा प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यमा आफ्नो ठाउँबाट सहयोग गर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: बाढीका कारण भौतिक संरचनाहरूमा पनि व्यापक क्षति पुगेको विवरणहरू प्राप्त भएका छन्, जसमा 6 विद्युत प्रसारण लाइन अवरुद्ध हुँदा करिब 450 मेगावाट बिजुली प्रसारण विच्छेद भएको छ। अब उक्त घटनाबारे केही स्थानीय बासिन्दाको बयान। कल्पना मल्लले आफ्नै आँखा अघि आफन्तहरू बाढीमा बगेको सुनाइन्।
4: आँखै अगाडि सबै सलल बनाए देखिहाल्यो। बालाई, बहिनीलाई, मम्मीलाई, बहिनीको छोरीलाई झन् अलि भाग्न सक्दै भनेर उसलाई झन् छिटो कुदाएको। अब त्यत्रो आइसक्यो, अब कसरी भाग्ने? चानसै थिएन भाग्नलाई, त चानसै पाएन कसैले। कति सर्वनाश बनाए तिर्सुलीमा, हामी दुईजना चाहिँ कसरी चाहिँ कहाँबाट कसरी त्यो मलाई त्यो घरमा उभिन भ्याए भन्ने नि हामीलाई नै थाहा छैन कि।
0: गोमा पण्डितको ज्यान त जोगियो, तर आफ्नो धन सम्पत्ति सखा भएको उनको भनाइ छ।
5: भैँसी माउ पाडा गरेर 5 चारा हो थियो, माउ 3 थियो, त्यो पनि लयो, खेत पनि सबै लयो। अब अन्नपा सबै हुँ, मेरो केही पनि छैन। 10 तोरी, अब 100 पनि बढी मकै, मकैले 4 भरि मकै, धान सबै थोक लयो, त्यो पनि छैन।
0: र सुवास्थित रेडियो लाङटाङकी स्टेसन म्यानेजर गीता नेउपानेले त्यहाँको अवस्थाबारे भनिन्।
6: यतिखेर रसुवामा चाहिँ गोसाइकुण्ड मेला पनि सञ्चालनमा छ। 12 चाहिँ जनपुण्य मेला चाहिँ सञ्चालनको लागि विभिन्न भक्तजनहरू पनि आउनु भएको थियो। विभिन्न होटेलहरूमा बास बस्ने क्रममा चाहिँ ती भक्तजनहरू पनि सम्पर्कविहीन भएको र खोजी कार्य गर्नको लागि हाम्रो रेडियोमा फोन गर्ने धेरैजना भइसक्नु भएको छ। जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका व्यक्तिहरूले चाहिँ खोज तथा उद्धारको लागि प्रयास गरिरहनु भएको छ। नेपाल सरकारको तर्फबाट हेलिकप्टर आएर जिल्लामा खोज तथा उद्धारको लागि प्रयास गरिरहनु भएको छ। विभिन्न खोजहरूमा फँसेको व्यक्तिहरूलाई चाहिँ उद्धार गरिरहनु भएको छ। रसवागढीदेखि गल्छीसम्मको पक्की पुलहरू चाहिँ एउटा पनि नरहेको देखिन्छ। यतिखेर रसुवामा चाहिँ एकदम आजको दिन सम्झिँदाखेरि कालो दिनको रूपमा रसुवावासीका नागरिकहरूले लिनुभएको छ।
0: बाढीपछिको अवस्थाबारे नुवाकोट स्थित हाम्रो संवाददाता शक्तिमाया तामाङ।
7: जुन बिहान जुन माथिबाट बाढी आउँदैछ भन्ने कुरा भएपछि केही मान्छेहरू त अलि अगाडि पनि सचेत भएको भन्ने बुझिन्छ। त्यस पश्चात त्यो बाढी चाहिँ अलि एक्कासी आएपछि धेरै कुराहरूमा समस्या भयो। जुन बिहान चाहिँ धेरै मान्छेहरू कहाँ जाने, के गर्ने, आफ्नो मान्छेहरू कहाँ कहाँ के भयो भनेर जुन खालको अत्तालिएको अवस्था थियो, केहीजना चाहिँ सम्पर्कमा भइसकेपछि उहाँहरूमा त्यो खालको अवस्था छैन भने अहिले पनि धेरै मानिसहरू आफ्नो परिवारहरू जुन सम्पर्कमा नहुँदाखेरि त्यो उद्धारको क्रम सँगसँगै हाम्रो मान्छे कतै यहाँ आइपुगेका छ कि भनेर एकदमै पानी परेको अवस्थामा पनि मान्छेहरू आएर हेर्ने क्रमहरू छ। र अहिले त्रिशुली रसुवादेखि नै जब माथिदेखि नै यहाँ भएको धेरै पुलहरू बगेको कारणले नुवाकोटको चाहिँ त्रिशु बट्टार चाहिँ एकदमै नुवाकोट रसुवा धादिङले सहर केन्द्रीय जुन बजार व्यापारिक क्षेत्र हो भने बट्टारमा रहेका धेरै ब्याङ्क तथा वित्तीय संस्था अनि विद्यालयहरूमा आएको जो बाल बालिकाहरू विद्यार्थीहरूदेखि लिएर अहिले सबैजना यता नै थुनेको अवस्था छ भने उता पारीको पनि यता आउन मिलिरहेको अवस्था छैन।
0: बिजुली, पिउने पानी, संसार सेवा अवरुद्ध भएको थियो ठाउँ ठाउँमा भन्ने खबर थियो, अहिले के छ त्यहाँको अवस्था?
7: बत्ती त आएको छैन, त्यो अब सबै कुराहरू क्षति त्यो पावर हाउसहरूमै प्रब्लम भइसक्यो, त्यो आइसकेको छैन। सरकारी अधिकारीहरूसँग कुरा गर्दाखेरि चाहिँ अब पहिलो कुरा चाहिँ यहाँ वारेर पारी गर्ने जुन मेन पुलहरू सबै बगाएको कारणले सबै धेरैजना चाहिँ यतापट्टि साइडमा थुनिएको छ
0: भनेको रसुवा र नुवाकोट बिच आवत जावत बन्द भएको कारण त्यो समस्या परेको।
7: जस्तै नुवाकोटको पनि अब मेन सिटी बट्टारमा पेसा व्यवसायको लागि यता बट्टार आउनु भएको मान्छेहरू पनि कतिपय चाहिँ होटेल खोजेर होटेलमा बस्नु भएको छ, कतिपय आफन्तकोमा बस्नु भएको छ, र कतिपय विद्यार्थीहरू पनि बट्टारमा भएको स्कुलमा अध्ययनको लागि आएको विद्यार्थीहरू पनि धेरैजना चाहिँ त्यसरी कोही शिक्षकहरूको घरमा कोही आफन्तको घरमा प्राय धेरै विद्यार्थीहरू चाहिँ शिक्षकहरूले पनि आफ्नो घरमा लगेर राख्नु भएको अवस्था छ, ताकि वारी पारी चाहिँ अब गर्नै सकेको छैन र सम्भावना पनि अब तत्कालै देखिरहेको अवस्था छ।
0: उनी थिइन् हाम्रो नुवाकोट संवाददाता शक्तिमाया तामाङ। यसै सिलसिलामा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई अचानक आएको अत्यास लाग्दो बाढीको कारणबारे सोधेका थियौँ।
2: प्रारम्भिक रूपमा हिम पहिरो नदीमा आएर मिसियो र नदी ब्लक भएर त्यो बनेको ड्याम फुटेर यस्तो बाढी आएको भन्ने हामीलाई एउटा त्यहाँबाट सानो नोटिस चाहिँ त्यहाँको विपद हेर्ने संस्थालाई कोट गर्दै लेखेको आएको छ, त्यसलाई हामीले आधार मान्ने हो र हाम्रो अहिले त्यहाँको युनिभर्सिटीको साथीहरूसँग सम्पर्क गर्दाखेरि पनि त्यो कुरा चाहिँ अलिक पुष्टि हुने नजिक पुगेको अवस्था तिब्बतको विपद न्यूनीकरण कार्यालयका अनुसार भनेर भनेको छ। र त्यसमा डङ्लिन छ्याङ्गोपो रिभर चाहिँ जिलोङ काउन्टीको त्यसमा हिम पहिरो आएर उनिएर वाटरको रिभर फ्लो भएर चाहिँ चाइनिज क्षेत्रमा पनि ठुलो क्षति भएको र त्यही फ्लो जम्मा भएर पनि नेपालमा प्रवेश गरिसकेपछि हाम्रो स्टेसन जुन नेपालमा थियो यो बाढीमा पनि त्यसलाई चाहिँ त्यसले सुरुमै ड्यामेज गरिदियो र त्यसको इन्फर्मेसन आउनु पाएन।
8: त्यहाँ अझै पनि त्यो जोखिम कायमै छ भन्ने किसिमका सूचनाहरू सन्दर्भमा के भन्नुहुन्छ?
2: त्यो पनि अहिले हाम्रो साथीहरूले एनालाइसिस गर्दाखेरि चाहिँ त्यो सम्भावनालाई नकाल्न सकिँदैन। त्यसको सन्दर्भमा अहिले चाइनिज दूतावासमा हाम्रो मौसम विज्ञान विभागको र परराष्ट्रको एउटा टिमले गरिराखेको अवस्था छ र चाइनिज पक्षबाट अहिलेको अवस्था के हो र यो हुन सक्ने सम्भावना अझै छ कि छैन भन्ने कुराको चाहिँ आधिकारिक सूचनाको अनुरोध हामीले गरेका छौँ।
8: अब अन्त्यमा तिब्बतसँग जोडिएको नेपालको सीमावर्ती क्षेत्रमा यस्ता घटना बेला बखत सानो ठुलो स्तरमा देखा परिराख्नुको कारण
2: पछिल्लो समयमा जलवायु परिवर्तन र त्यसले सृजना गरेको तापक्रम वृद्धिले गर्दाखेरि उच्च हिमाली क्षेत्रमा हिम पहिरोको घटनाहरू बढिराखेको सन्दर्भ र हिमतालमा सुप्रा ग्लेसियर लेकहरू फर्मेसन भइराखेको र त्यसले गर्दाखेरि पनि त्यो पनि फुटेर आएको जुन हाम्रो विगतको पनि अनुभव छ। यो समग्रता हेर्ने हो भनेपछि उच्च हिमाली क्षेत्रमा तापक्रम वृद्धिले गर्दाखेरि हिम क्राइस्पेयरको ओभरअल इकोसिस्टममा आएको परिवर्तन नै कारक भएको चाहिँ अनुमान गर्न सकिन्छ। यस वर्षको हामीले हेर्ने हो भने पनि एलिनोको कारणले गर्दाखेरि एसिया क्षेत्रमा कम वर्षा र औसतभन्दा बढी तापक्रमको प्रक्षेपण सबै चाहिँ मेट अथोरिटीहरूले गरेको सन्दर्भ पनि भएको हुनाले एउटा ग्लोबल वार्मिङको इम्प्याक्टको रूपमा पनि हेर्न सकिन्छ भनेपछि अर्को चाहिँ अब हिमतालको चाहिँ तलतिर हामी बसेका छौँ, हाम्रो सिरानमा हिमतालहरू छन्, हाम्रो सिरानमा हिम पहिरोहरू छन् र ती हिमताल फुट्दा या चाहिँ हिम पहिरो आएर चाहिँ नदी छन्दा यी दुइटै खालको क्यास्केटिङ र कम्पाउन्डिङ इम्प्याक्टहरू जुन देखिन थालेको छ त्यो अब डर लाग्दो छ।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती पवनराज पौडेलसँग कुरा गर्दै। बाढीले निम्त्याएको विपत्तिसँग सम्बन्धित थप सामग्रीहरू तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ। हवस् त, यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजी हामी फेरि उपस्थित हुने नै छौँ। त्यसबेलासम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: સામાન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: भोटेकोसीको भीषण बाढीका कारण हालसम्म 95 जनाको मृत्यु पुष्टि भएको छ. नेपाल प्रहरीका अनुसार 27 जना महिला, 37 पुरुष, 6 जना बालिका, 5 बालकको शव फेला परेको छ. 20 शवको लिङ्ग पहिचान हुन सकेको छैन. चितवनमा 10 महिला सहित 33 जना, धादिङमा 11 महिला सहित 18 जना र गोर्खामा 1 महिला सहित 10 जनाको शव फेला परेको छ. त्यस्तै नुवाकोटमा 5 महिला सहित 11 जना, तनहुँमा 2 बाल बालिका सहित 5 जना, नवलपरासी पूर्वमा 3 बालिका र 8 जना पुरुषको शव फेला परेको छ. नेपाल प्रहरीका अनुसार बाढीमा घाइते भएका 63 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ. हाल त्रिवी सक्षम अस्पतालमा 21 जना, राष्ट्रिय ट्रमा सेन्टरमा 7, वीरेन्द्र सैनिक छाउनी अस्पतालमा 1 जनाको उपचार भइरहेको छ. त्यस्तै रसुवा अस्पतालमा 21 जना र त्रिशुली अस्पतालमा 16, नर्विक अस्पतालमा 3 र ग्रीन सिटी अस्पतालमा 1 जनाको उपचार भइरहेको छ. प्रहरीका अनुसार टिमोरेबाट 10, रसुवागढीबाट 8, स्याबुरबेसीबाट 3, मैलुङबाट 5, बेत्रावतीबाट 1 जना र हाकुबाट 1 जना सहित 28 जना प्रहरी सम्पर्कविहीन छन्. भर्खरै सशस्त्र प्रहरीले विज्ञप्ति निकाल्दै 97 जनाको शव फेला परेको जनाएको छ. भोटेकोसी बाढीका कारण 200 महिला सहित 400 भन्दा बढी पर्यटक पनि सम्पर्कविहीन भएको तथ्याङ्क आएको छ. नेपाल पर्यटन बोर्डका अनुसार 341 विदेशी र 62 नेपाली सहित 403 जना पर्यटक बेपत्ता छन्. भारतका 133, अमेरिकाका 47, अस्ट्रेलियाका 34 र बेलायतका 33 जना पर्यटक सम्पर्कविहीन भएका छन्। त्यस्तै क्यानाडाका 24, मलेसियाका 19, युक्रेनका 7 र दक्षिण अफ्रिकाका 6 पर्यटक बेपत्ता छन्। सिङ्गापुरका 6, न्यूजील्याण्ड र जापानका 5, जर्मनीका 4, फ्रान्स र स्पेनका 3 पर्यटक पनि सम्पर्कविहीन भएको बोर्डले जनाएको छ. भोटेकोसीको बाढीपछि 85 जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन्. प्रधानमन्त्री कार्यालयका अनुसार 44 जना सैनिक, 28 प्रहरी र 33 जना सशस्त्र प्रहरी सम्पर्कविहीन छन्। बाढीपछि रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा कार्यरत 190 कर्मचारी पनि सम्पर्कविहीन भएका छन्। नेपाल विद्युत प्राधिकरणका अनुसार रसुवागढी जलविद्युत केन्द्रका 92 जना र त्रिशुली 3 जलविद्युत केन्द्रको पावर हाउस मर्मतमा 45 कर्मचारी सम्पर्कविहीन छन्। त्यस्तै त्रिशुली 3B साइटमा 21, सिलिमे क्षेत्रमा 7 र त्रिशुली 220 केभी 3B सब स्टेशनका 16 कामदार पनि बेपत्ता भएको प्राधिकरणले जनाएको छ. त्रिशुली 3B आयोजनाको साइटमा कार्यरत 11 कामदार पनि बेपत्ता छन्. त्यस्तै रसुवागढी जलविद्युत केन्द्रमा कार्यरत 92 जना सम्पर्कविहीन छन्. त्रिशुली 3A जलविद्युत केन्द्रको पावर हाउस मर्मतमा संलग्न 45 कर्मचारी सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ. भोटेकोसीको बाढीपछि थुप्रै तीर्थयात्री पनि सम्पर्कविहीन भएका छन्। धादिङबाट 25 यात्रु लिएर गोसाईकुण्डतिर जाँदै गरेको बस सम्पर्कविहीन भएको छ. आजबिहीन धादिङ बेसीबाट यात्रु लिएर गोसाईकुण्डतिर गएको बसका यात्रु र चालक सम्पर्कमा नआएको धादिङ मण्डली यातायात प्रहरीले जनाएको छ. बसमा नीलकण्ठ 12का 6 जना, नीलकण्ठ 9का 12 जना, सिद्धलेक 1का 4 जना र नीलकण्ठ 3का 3 जना थिए. बस गाडी मालिक नीलकण्ठ 12का छवेलाल श्रेष्ठले चलाएको समितिले जनाएको छ. गोसाईकुण्ड गएका गोर्खाका 30 जना भन्दा बढी तीर्थयात्री पनि सम्पर्कविहीन भएका छन्। रसुवा बाढीका कारण 8 ब्याङ्कका 26 कर्मचारी पनि सम्पर्कविहीन छन्। नेपाल बैङ्कर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार हालसम्म विभिन्न बैङ्कका 8 शाखामा कार्यरत 26 कर्मचारीसँग सम्पर्क हुन सकेको छैन. बाढीले प्रभु ग्लोबल, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, एनएमबी र मासापुत्रे ब्याङ्कका शाखा कार्यालयमा क्षति पुर्याएको शर्माले जानकारी दिनुभएको छ. भोटेकोसी पहाडीमा फँसेका 114 जनाको हवाई उद्धार गरिएको छ. नेपाली सेना र निजी क्षेत्रले उनीहरूको उद्धार गरेका हुन्. नेपाली सेनाले 85 जना र निजी क्षेत्रका हेलिकप्टर कम्पनीले 29 जनाको उद्धार गरेका हुन्. नेपाल चीन सीमा क्षेत्र नजिकै भीषण हिम चट्टान पहिरोका कारण भोटेकोसीमा भीषण बाढी आएको प्रारम्भिक अध्ययनले देखाएको छ. सेटेलाइट तस्विर विश्लेषण गर्ने कम्पनी प्लानेट ल्याब्सका तस्विरको तुलनात्मक अध्ययनले रसुवागढी नाकाबाट करिब 20 किलोमिटर उत्तर पूर्वको सीमा क्षेत्रमा ठूलो पहिरो खसेको देखिएको छ. पहिरो पछि ल्यान्दे खोलामा गेग्रियान सहितको बाढी आएको र टिमोरिक क्षेत्र हुँदै भोटेकोसीमा ठूलो बाढी आएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणले जनाएको छ. सेटेलाइट तस्विरले घटनाको सम्भावित उत्पत्ति र बाढीको बहावबारे महत्वपूर्ण संकेत दिए पनि पहिरोको वास्तविक परिमाण, क्षतिको अवस्था र थप जोखिमबारे स्थलगत अध्ययन गरिने प्राधिकरणको भनाइ छ. भोटेकोसीमा आएको बाढीले रसुवागढीदेखि धादिङ गल्छीसम्मका 22 पक्की पुल पनि बगाएको छ. रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा 22 पक्की पुल र 5 बेलब्रिज बगाएको सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले जानकारी दिनुभएको छ। भोटे कोशीको भीषण बाढीमा परेर जलविद्युतका 13 आयोजनामा क्षति पुगेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले चलाएको राहत र उद्धार अभियानमा सहयोग गर्न अपील गर्नुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा

0: बीएबीएस गोर्खा रेडियोको खबर बुलेटिनमा यहाँलाई स्वागत छ। शिक्षा तथा खेलकुद मन्त्रालयले नुवाकोटमा सम्पर्कविहीन रहेकाहरूको बारेमा जानकारी लिन ती जिल्लाका प्रधानाध्यापकहरूको फोन नम्बर सार्वजनिक गरेको छ। मन्त्रालयले 28 विद्यालयका प्रधानाध्यापकलाई सम्पर्क गरेर सम्पर्कविहीन रहेका आफन्तको बारेमा जानकारी लिन सकिने उल्लेख गरेको छ। मन्त्रालयले नुवाकोटका स्थानीय पालिकाहरू, विदुर नगरपालिका, यसै गरिकन ककनी, ताधी, शिवपुरी, दुप्चेश्वर लगायत स्थानीय तहमा रहेका आफ्ना आफन्तलाई प्रधानाध्यापक मार्फत जानकारी लिन भनेको छ। यस्तै दुप्चेश्वर, शिवपुरी लगायतका स्थानीय तहका विद्यालयहरूमा विभिन्न प्रधानाध्यापकहरूलाई पनि सम्पर्क गर्न सकिने मन्त्रालयले उल्लेख गरेको छ। मन्त्रालयले बाढीबाट उद्धार गरिएकालाई त्रिशुली सैन्य तालिम केन्द्रमा राखिएको भन्दै बस्नेको विवरण सार्वजनिक गरेको छ। यस्तै त्रिभुवन विश्वविद्यालयले विपदका कारण अहिले सञ्चालन भइरहेको व्यवस्थापन संकायतर्फ स्थानीय तहको स्नातकोत्तर तहको परीक्षा स्थगित गरेको छ। रसुवा बाढी प्रभावितका लागि सरकारले राहत तथा उद्धारका लागि कोष मार्फत रकम संकलन थालेको छ। रकम सहयोगका लागि विभिन्न ब्याङ्कका खाता पनि सार्वजनिक गरिएको छ। रसुवा र नुवाकोटको बाढी बसेको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग आउन थालेको छ। मानवीय सहायता बोकेको भारतीय वायुसेनाको विमानले 10 टन राहत सामग्री ल्याएको छ। भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरले नेपाललाई परेको आपतका लागि सहयोग गर्न तयार रहेको भन्दै उद्धारकर्मीको समेत तस्विर सार्वजनिक गर्नुभएको छ। भोटेकोसीको भीषण बाढीका कारण हालसम्म 95 जनाको मृत्यु भएको पुष्टि भएको छ। प्रहरीका अनुसार 27 जना महिला, 37 पुरुष, 6 जना बालिका, 5 जना बालकको शव फेला परेको छ। 20 वटा शवको लिङ्ग पहिचान हुन सकेको छैन। प्रहरीका अनुसार बाढीमा घाइते भएका 63 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बाढीका कारण 200 महिलासहित 400 भन्दा बढी पर्यटक सम्पर्कविहीन रहेको तथ्याङ्क आएको छ। नेपाल पर्यटन बोर्डका अनुसार 341 विदेशी र 62 नेपाली सहित 403 जना पर्यटक बेपत्ता भएका छन्। भारतका 133, अमेरिकाका 47, अस्ट्रेलियाका 34 र बेलायतका 33 जना पर्यटक सम्पर्कविहीन भएका छन्। यस्तै क्यानाडाका 24, मलेसियाका 19, युक्रेनका 7 र दक्षिण अफ्रिकाका 6 जना पर्यटक बेपत्ता छन्। सिङ्गापुरका 6, न्युजिल्यान्ड र जापानका 5, जर्मनीका 4, फ्रान्सका 3 र स्पेनका 2 पर्यटक पनि सम्पर्कविहीन भएको बोर्डले जनाएको छ। बाढीपछि 85 जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन्। प्रधानमन्त्री कार्यालयका अनुसार 44 जना सैनिक, 28 प्रहरी र 13 जना सशस्त्र प्रहरी सम्पर्कविहीन छन्। बाढीपछि रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा कार्यरत 190 जना कर्मचारी पनि सम्पर्कविहीन भएका छन्। नेपाल विद्युत प्राधिकरणका अनुसार रसुवागढी जलविद्युत केन्द्रका 92 जना र त्रिशुली 3A जलविद्युत केन्द्रका पावर हाउसमा मर्मतमा काम गर्ने 45 जना कर्मचारी सम्पर्कविहीन भएका छन्। त्यस्तै त्रिशुली 3B साइटमा 21, चिलिमी क्षेत्रमा 7 र त्रिशुली 220 केभी 3B सबस्टेसनका 16 जना कामदार पनि बेपत्ता भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। भोटेकोसी बाढीले नुवाकोटका त्रिशुली बजार लगायतका ठाउँ ठाउँमा ठूलो क्षति पुर्याएको छ। यस्तै हालसम्म भटेकोसी बाढीमा फँसेका 114 जनाको हवाई उद्धार गरिएको छ। नेपाली सेना र निजी क्षेत्रले उनीहरूको उद्धार गरेका हुन्। नेपाली सेनाले 85 जना र निजी क्षेत्रका हेलिकप्टर कम्पनीले 29 जनाको उद्धार गरेका छन्। नेपाली सेनाले रसुवाको टिमुरे धुन्चेमा 60 जना, टिमुरे त्रिशुलीमा 13, मैलुङमा 5 जना, पेत्रावतीमा 4 जना, त्रिशुली काठमाडौँमा 3 जनाको उद्धार गरेको छ। निजी क्षेत्रका कैलाश हेलिकप्टरले रसुवा टिचिङ अस्पतालमा 5 जना, सिम्बुकले रसुवाबाट 3 जना र अन्नपूर्ण हेलीले रसुवाबाट टिचिङ अस्पतालमा 4 जनाको उद्धार गरेका छन्। त्यस्तै प्रभु हेलिकप्टरले रसुवादेखि टिचिङ अस्पतालमा 5 जना, सिम्बुकले रसुवा टिचिङ अस्पतालमा 2 जना, फिस्टलले रसुवा टिचिङ अस्पतालमा 5 जना, एभरेस्टले पनि उद्धार गरेर प्रभु हेलीले रसुवा वीर अस्पतालमा 2 जनाको उद्धार गरेका छन्। बाढीले रसुवागढीदेखि धादिङ गल्छीसम्मका 22 पक्की पुल बगाएको छ। रसुवा नौकट धादिङका विभिन्न स्थानमा 22 पक्की पुल र 5 बेली ब्रिज बगाएको सडक विभागका प्रवक्ता एवं उपमहानिर्देशक शुभराज नेउपानेले जानकारी दिनुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
1: BFBS Gurkha Radio.

0: गोरखा रेडियो हो
1: सैन्य समुदाय मा
2: लाइन भरी
1: ऑन एयर
2: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
3: प्ले बीएफबीएस
2: यो बीएफबीएस गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
4: रसुवा र नुवाकोटको बाढीपछि प्रभावित क्षेत्रमा 157 जनाको शव फेला परेको छ। भेटिएका मध्ये सबभन्दा धेरै चितवनमा 64 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। विपद व्यवस्थापन प्राधिकरणले 79 सुरक्षाकर्मी 384 जना पर्यटक हराइरहेका जनाएको छ। 75 जना घाइते हुँदा हेलिकप्टरबाट 116 जनालाई उद्धार गरिएको छ। बाढीले 35 पक्की 45 सोलुङ्गे पुल र 40 किलोमिटर सडक बकाएको छ। प्राधिकरणले खोज तथा उद्धारका लागि सहयोग चाहिएमा फोन नम्बर 100 1234 1114 र 1111 नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। नेपालमा बाढीको क्षति अनुमान गर्न युरोपेली अन्तरिक्ष प्रणाली कोपर्निकस सक्रिय बनाइएको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लियनले क्षति अनुमान गरेर राहत योजना बनाउन सहयोगका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट कोपर्निकस प्रणाली सक्रिय बनाइएको जानकारी दिनुभएको छ। कोपर्निकसले बाढी अघि र पछिको अवस्था विश्लेषण गरेर जानकारी पठाउन सक्नेछ। अध्यक्ष लियोनले नेपालको विपत्तिमा सहयोग गर्न तयार रहेको बताउनु भएको छ। नेपाल तिब्बत सीमा रसुवागढीको बाढीपछि चीनले राष्ट्रिय आपतकालीन अवस्था लागू गरेको जनाएको छ। चिनिया सरकारी संस्थामा कार्यरत पत्रकार सेन चिवेईले राष्ट्रिय आपतकालका बेला उपयोग गरिने साधन स्रोत परिचालन भइसकेको जानकारी दिनुभएको छ। एनटिभी वर्ल्डसँग चिनिया राजदूत झाङ माओमिङले उद्धार र राहतका लागि सहकार्य गरिरहेको बताउनु भएको छ।
5: In emergency rescue and further improve mechanisms for coordinated response and rescue cooperation in the event of sudden disasters.
4: रसुवा र नुवाकोटमा उद्धार र राहत वर्षाका कारण प्रभावित हुन सक्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद विभूति पोखरेलले आगामी 3 दिनसम्म वर्षा हुन सक्ने पूर्वानुमान सार्वजनिक गर्नुभएको छ।
6: यो रसुवा सिन्धुपाल्चोक धादिङ नुवाकोट गोर्खा आसपासका क्षेत्रमा रातिको लागि चाहिँ तिब्बतको एरियाबाट पनि जुन यो बादलहरू चाहिँ नर्थबाट जुन यो आइरहेको छ होइन यसले चाहिँ अब राति पनि वर्षा गराउन सक्ने सम्भावना हुन्छ र यो यी क्षेत्रहरूका चाहिँ धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा गराउन सक्ने सम्भावना देखिएको छ भने एक दुई स्थानमा चाहिँ भारी वर्षाको पनि सम्भावना रहेको छ। बेलुका र भोलिको कुरा गर्दाखेरि पनि दिउँसो अपराह्न चाहिँ केही कम वर्षा भए तापनि रातिदेखि फेरि भोलिलाई पनि वर्षा हुन सक्ने सम्भावना देखिएको छ र यस्तै गरी 2-3 दिनकै हामीले कुरा गर्नुपर्दाखेरि पनि यी क्षेत्रहरूमा चाहिँ वर्षाको सम्भावना छ।
4: भोटेकोसी बाढीले नुवाकोटका त्रिशुली बजार लगायतका ठाउँमा ठूलो क्षति पुर्याएको छ। नुवाकोटका सिडिओ शम्भु प्रसाद रेग्मी
7: भोटेकोसी बाढीको चाहिँ अब रसुवा नुवाकोटमा अहिले प्रभाव देखिएको छ। यसको उद्धारको क्रममा चाहिँ अब हामीले हाम्रो सुरक्षाकर्मीहरू लगायत जनप्रतिनिधिहरू सर्वसाधारण सबै खटिरहेको अवस्था छ। हेलिकप्टरबाट उद्धार गर्ने काम भइरहेको छ। अब मान्छेहरू के कति घाइते क्षति भन्ने कुरो एकिन विवरण अहिले दिइसक्ने अवस्था छैन। अरू चाहिँ अब उपचारको लागि काठमाडौँतिरबाट टिम आएको छ। यहाँ स्थानीय वासीहरू र कतिपय मान्छेहरू स्वतस्फूर्त रूपमा पनि यहाँ लाग्नु भएको छ। मन्त्रीज्यूहरू पनि आउनु भएको छ, प्रदेशबाट मुख्यमन्त्रीज्यू पनि आउनु भएको छ र अरू चाहिँ हामी चाहिँ लागिराखेका छौँ दिनभरि घाइतेहरूको उद्धार गर्ने, तिनीहरूलाई अब हस्पिटलमा भर्ना गर्ने, अब अहिलेलाई रात र बेलुका बस्ने खानीको व्यवस्था गर्ने क्रममा हामी लागिरहेछौँ। अहिले अब के कति क्षति भयो के कति भन्ने कुरोलाई त्यसलाई अलिकति टाइम लाग्छ जस्तो छ, किनभने त्यो जुन एरियामा ड्यामेज भएको त्यहाँ अहिले सडक अवरुद्ध छ, त्यहाँ जान सक्ने अवस्था छैन। अनि त्यहाँ बत्तीहरूको पनि सुविधा छैन अहिले, त्यसले गर्दाखेरि सबै काम हेलिकप्टरले गर्नुपर्ने अवस्था छ। त्यसले गर्दा अलिकति उद्धार गर्नमा पनि कठिन भएको छ। अहिले पानी परेको छ, अहिले मौसम पनि अहिले अलिक बिग्रिआएको अवस्था छ। कतिपय ठाउँमा चाहिँ मानिसहरूलाई रेस्क्यु गर्नको लागि हेलिकप्टरहरू पनि लान मौसमको कारणले नसकेको अवस्था छ कुनै कुनै ठाउँमा।
8: मृतक घाइते र उद्धार गरिएको तथ्याङ्क के छ हजुरसँग?
7: अब अहिले एक दिन त अथ्यन्त यसलाई अलिक भेरिफाई नै गर्नुपर्छ होइन। करिब करिब 57 जति हामीले उद्धार गरेका छौँ यो हेलिकप्टरबाट, थल मार्गबाट सुरक्षाकर्मीले करिब करिब 30 उद्धार गरेको अवस्था छ। तीमध्ये करिब 2 मृत्यु भएको भन्ने कुराहरू छ। अरूको चाहिँ उपचार कोही काठमाडौँ पठाएका छौँ, कोही यहाँ सरकारी हस्पिटल, कोही प्राइभेट हस्पिटलमा, सबै चाहिँ लागेर उपचार गर्ने काम छ। एक दिन डाटा आउन चाहिँ केही समय लाग्छ।
8: सिडिओ साहब, विस्थापितका लागि के गरिँदैछ?
7: विस्थापितको लागि विभिन्न ठाउँमा यहाँहरू चाहिँ अब स्कुल भयो सेन्टरहरूमा, अब यहाँ पालिकाहरू लाग्नु भएको छ, हामी जनप्रतिनिधि सुरक्षाकर्मीहरू सबै लाएर रेडकोरा समेत संलग्न भएर चाहिँ हामीले चाहिँ विस्थापितहरूलाई अहिले व्यवस्थापन गर्ने काम भइराखेको छ। अहिले विभिन्न ठाउँमा
8: बाढी बढिरहेको छ कि छैन सिडिओ साहब, के देख्नु भएको छ?
7: बाढी चाहिँ दिउँसो बिहानको भन्दा त धेरै कम भएको छ।
4: खबर यति नै, नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: नेपाल र चीन दुवैतर्फ राति पनि बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारका प्रयास भइरहेको देखिएको छ. नेपाल प्रहरी विपद व्यवस्थापन प्राधिकरणले रातिसम्म पनि उद्धार र राहत गरिएको उल्लेख गरेका छन्. अब भने भोलि बिहिबार बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर मार्फत उद्धार गरिने भएको छ. प्राधिकरणको बैठकले घाइतेहरूलाई रसुवाको थुन्ची र नुवाकोटको नेपाली सेनाको ब्यारेकमा उपचार गर्ने निर्णय गरेको छ. गम्भीर घाइतेहरूलाई भने तत्काल उद्धार गरी काठमाडौँ ल्याउने तयारी छ. प्रभावितहरूका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै त्रिशुली ब्यारेकतर्फ पठाउन थालिएको छ. चीनले राष्ट्रिय आपतकाल घोषणा गरिएको बताइँदा मध्यरातमा रसुवागढीको उत्तरतर्फका चिनिया क्षेत्रमा विमान सक्रिय भइरहेको फ्लाइट राडारमा देखिएको छ. सरकारले अनलाइन मार्फत राहत उद्धार पाउन र सहयोगका लागि सेतु ऱ्यापिड नाम दिएको वेब पोर्टल सञ्चालनमा ल्याएको छ. सेतु ऱ्यापिडमा गएर विवरण भरेपछि त्यसअनुसार सहयोग आदान प्रदान गर्न सकिने विपद व्यवस्थापन प्राधिकरणले उल्लेख गरेको छ. रसुवा र नुवाकोटको बाढीपछिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग आउन थालेको छ. मानवीय सहायता बोकेको भारतीय वायुसेनाको विमानले 10 टन राहत सामग्री ल्याएको छ. इन्डियन एयरफोर्सले थप 2 विमानबाट राहत सामग्री काठमाडौँ ल्याउने बपट भएको छ. बुधबार साँझ C-130J विमानबाट 10 टन सामग्री ल्याइएकोमा थप 2 विमान सामान ल्याइने भएको हो. भारतीय वायुसेनाका अनुसार C-17 र C-130 विमानले अरू सामग्री ल्याउनेछन्. रेडक्रसले भने उद्धार र राहतमा सहयोग गरिरहेको संस्थाका डेभिड फिसरले बताउनु भएको छ.
4: The Red Cross team has traveled up to Nuwakot today to bring relief items. These are blankets, these are mattresses, body bags, unfortunately, hygiene kits, as well as technical experts. And we are already providing food for many people who have been displaced, supporting the authorities with search and rescue.
3: शिक्षा तथा खेलकुद मन्त्रालयले नुवाकोटमा सम्पर्कविहीन रहेकाहरूको बारेमा जानकारी लिन ती जिल्लाका प्रधानाध्यापकको फोन नम्बर सार्वजनिक गरेको छ. मन्त्रालयले 28 विद्यालयका प्रधानाध्यापकलाई सम्पर्क गरेर सम्पर्कविहीन रहेकाहरूसँग कुरा गर्न सकिने जनाएको छ. बेदुर, ककनी, तादी, शिवपुरी, दुप्चेश्वर लगायत स्थानीय तहमा रहेका विद्यालयका प्रधानाध्यापकलाई सम्पर्क गर्न मन्त्रालयले भनेको छ. मन्त्रालयले बाढीबाट उद्धार गरिएकालाई त्रिशुली सैनिक तालिम केन्द्रमा राखिएको भन्दै बस्नेको विवरण सार्वजनिक गरेको छ. यस्तै त्रिभुवन विश्वविद्यालयले विपदका कारण सञ्चालन भइरहेको व्यवस्थापन संकायतर्फ स्नातकोत्तर तहको परीक्षा स्थगित गरेको छ. रसुवा बाढी प्रभावितका लागि सरकारले राहत तथा उद्धारका लागि कोष मार्फत रकम संकलन थालेको छ. रकम सहयोगका लागि विभिन्न ब्याङ्कका खाता सार्वजनिक गरिएको छ. भोटेकोसीमा भीषण बाढी आउनुको कारणबारे अहिलेसम्म निश्चित जानकारी नभए पनि भूगर्भविदले केही कारण खुलाएका छन्. भूगर्भविद एवं भूगर्भ प्रकोपविद डाक्टर सुबोध ढकाल.
5: मोस्ट लाइकली मुख्यतया दुईटा कुरा हो. त्यो दुईटा मध्ये पनि धेरैसो सम्भावित चाइनाको पार्टमा चाहिँ लेन्डे खोला अथवा समथिङ खोलामा चाहिँ एउटा ठुलो पहिरो गएर अनि त्यो खोला थुन्निएपछि सर्टेन टाइमपछि त्यो जुन ड्याम फुट्यो अनि त्यसपछि चाहिँ यो चाहिँ बाढीको रूप लिएको हुन सक्ने सम्भावना चाहिँ बढी देखिन्छ. तर यदि यो हुनको लागि चाहिँ त्यहाँ चाहिँ त्यो जुन पहिलोको पहिरोको साइज छ त्यो चाहिँ निकै ठुलो पहिरो गएको हुनुपर्ने जस्तो देखिन्छ र त्यहाँ चाहिँ खोला थुन्निन पनि त्यो पानी पनि त्यही मात्रामा बाढिएको हुनुपर्ने जस्तो देखिन्छ. र दोस्रो कुरा भनेको चाहिँ त्यो एरियामा जुन हाम्रो ग्लासियल लेकहरू छ जुन चाहिँ धेरै छन् त्यहाँ छ त तर त्यो मध्ये पनि विशेष गरी एउटा ग्लासियल लेक चाहिँ फुटेको हुन सक्ने भन्ने एउटा प्रारम्भिक अनुमान पनि गर्न सकिने जस्तो देखिन्छ. तर अहिलेसम्मको रिपोर्ट अनुसार चाहिँ जुन ठुलो भेगमा गएको ठुलो पहिरोले खोला थुनिसकेपछि त्यो जुन लेक भन्यो त्यो लेकमा चाहिँ ब्रिज भइसकेपछि फुटिसकेपछि तल बाढी आएको हुन सक्ने सम्भावना चाहिँ बढी देखिन्छ.
3: नेपाल चीन सीमा क्षेत्र नजिक भीषण हिम चट्टान पहिरोका कारण भोटेकोसीमा भीषण बाढी आएको प्रारम्भिक अध्ययनले देखाएको छ. स्याटेलाइट तस्विर विश्लेषण गर्ने कम्पनी प्लानेट ल्याब्सका तस्विरको तुलनात्मक अध्ययनले रसुवागढी नाकाबाट 20 किलोमिटर उत्तर पूर्वको सीमा क्षेत्रमा ठूलो पहिरो खसेको देखिएको छ. पहिरोपछि लेन्दे खोलामा गेग्रानसहितको बाढी आएको र टिमोरी क्षेत्र हुँदै भोटेकोसीमा ठूलो बाढी आएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणले जनाएको छ. स्याटेलाइट तस्विरले घटनाको सम्भावित उत्पत्ति र बाढीको बहावबारे महत्त्वपूर्ण सङ्केत दिए पनि पहिरोको वास्तविक परिमाण, क्षतिको अवस्था र थप जोखिमबारे स्थलगत अध्ययन गरिने जनाएको छ. भोटेकोसीको भीषण बाढीमा परेर जलविद्युतका 13 आयोजनामा क्षति पुगेको छ. 8 सञ्चालनमा रहेका र 5 निर्माणाधीन आयोजनामा क्षति पुगेको विद्युत प्राधिकरणले जानकारी दिएको हो. प्राधिकरणका अनुसार प्रभावित आयोजनाको क्षमता 748 मेगावाटको छ. रसुवाका माथिल्लो त्रिशुली एक, रसुवागढी, रसुवा बटेकोसी, माथिल्लो मेलुङ ए, सान्जेन खोला, लाङटाङ खोला र चिल्मे आयोजनामा क्षति पुगेको छ। नुवाकोटका त्रिशुली, देवीघाट, माथिल्लो त्रिशुली थ्री एममा पनि क्षति भएको छ। खबर यति नै, नमस्कार, म महेन्द्र।
1: BFBS Kulkar Radio.

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: नेपाली सेनाले रातभर पनि बाढीबाट प्रभावित पीडितको उद्धार र खोजी जारी राखेको छ. रातभर 11X टिमबाट जमिनबाट गरिने उद्धार जारी राखिएको छ. साथै भोलि बिहान बिहिबार बिहान टिमुरेमाथि रहेको ठूलो संख्यालाई हवाई उद्धार गरिनेछ भने विभिन्न सुरुङमा अड्किएका व्यक्तिको उद्धारको प्रयास जारी रहनेछ. सेनाले उद्धारका लागि थप समन्वयका साथ हवाई साधनको असरदार परिचालन, राहत सामग्री वितरण, मित्र राष्ट्रबाट प्राप्त हुन आउने राहत सामग्रीको ढुवानीलाई सहयोग गर्नेछ. सेनाका अनुसार बुधबार दिनभर 1,697 जना परिचालन गरिएको थियो भने थप तयारीका लागि 656 जना फौज तयारी अवस्थामा राखिएको छ. दिनभर 6 सैनिक हेलिकप्टरबाट 94 जनाको उद्धार तथा 5 गैर सैनिक हेलिकप्टरबाट 12 जनाको उद्धार गरिएको छ. 800 केजी टेन्ट, 200 केजी मेडिकल सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको छ भने उद्धारका लागि खटिएका हेलिकप्टरबाट खाना तथा पानी उपलब्ध गराइएको छ. यस्तै सिनामङ्गल गोदामघरबाट 8 ट्रक थप राहत सामग्री रसुवा पठाइएको छ. गृहमन्त्री सुदन गुरुङ र प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती उपस्थित भएर सेनाका ट्रकमा राहत सामग्री ढुवानी गरिएको छ. बाढी प्रभावित क्षेत्रमा 157 जनाको शव फेला परेको छ. भेटिएका मध्ये सबभन्दा धेरै चितवनमा 64 जनाको शव फेला परेको प्रहरीले जनाएको छ. विपद व्यवस्थापन प्राधिकरणले 79 जना सुरक्षाकर्मी, 384 जना पर्यटक हराइरहेका जनाएको छ. 75 जना घाइते हुँदा हेलिकप्टरबाट 116 जनालाई उद्धार गरिएको छ. बाढीले 35 पक्की, 45 झोलुङ्गे पुल र 40 किलोमिटर सडक बगाएको छ. प्राधिकरणले खोज तथा उद्धारका लागि सहयोग चाहिएमा फोन नम्बर 100-1234-1114 र 1111 नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ. लेन्दे खोलाको बाढीका कारण देशको कुल विद्युत उत्पादन क्षमताको 10% प्रभावित भएको छ. ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले क्षतिपछिको आवश्यक तयारी र व्यवस्थापनलाई तीव्र पारिएको बताउनु भएको छ. बाढीका कारण 431 मेगावाट क्षमताका 12 विद्युत उत्पादन केन्द्र बन्द भई विद्युत प्रणालीबाट बाहिरिएको छ. त्यस्तै निर्माणाधीन 15 जलविद्युत आयोजनामा 470 मेगावाट क्षमतामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको मन्त्री श्रेष्ठले जानकारी दिनुभएको छ. प्रसारणतर्फ त्रिशुली 220 केभी 3B हब स्टेसन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ. यस्तै 220 केभी, 132 केभी र 66 केभी क्षमताको प्रसारण लाइन र टावरमा क्षति पुगेको छ. रसुवामा विद्युत आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ भने नुवाकोट, धादिङ र गोर्खाका विभिन्न क्षेत्रमा आंशिक प्रभावित भएको छ. भटेकोसी बाढीले नुवाकोटका त्रिशुली बजार लगायतका ठाउँमा क्षति पुर्याएको छ. नुवाकोटका सिडिओ शम्भू प्रसाद रेग्मी
4: सुरक्षाकर्मीहरू लगायत जनप्रतिनिधिहरू सर्वसाधारण सबै खटिरहेको अवस्था छ. अरू चाहिँ अब उपचारको लागि काठमाडौँतिर पनि टिम आएको छ. यहाँ स्थानीयवासीहरू र कतिपय मान्छेहरू स्वतस्फूर्त रूपमा पनि यहाँ लाग्नु भएको छ. मन्त्रीज्यूहरू पनि आउनु भएको छ, प्रदेशबाट मुख्यमन्त्रीज्यू पनि आउनु भएको छ र अरू चाहिँ हामी चाहिँ लागिराखेका छौँ दिनभरि घाइतेहरूको उद्धार गर्ने, तिनीहरूलाई अब हस्पिटलमा भर्ना गर्ने, अब कतिलाई रात र बेलुका बस्ने पानीको व्यवस्था गर्ने क्रममा हामी लागिरहेका छौँ अहिले.
3: सत्तारूढ रासोपाका सभापति रवि लामिछानेले बिहिबार सर्वदलीय बैठक डाक्नु भएको छ. रासोपा प्रवक्ता जगदीश खरेलका अनुसार रासोपा संसदीय दलको कार्यालयमा बिहान बैठक बस्नेछ. बैठकमा भोटेकोसी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको समीक्षा गर्दै बेपत्ताको खोजी तथा उद्धार, प्रभावितलाई राहत उपलब्ध गराउने तथा बाढी प्रभावित क्षेत्रको पुनर्स्थापनाका विषयमा छलफल हुनेछ. अब खबर फटाफट.
5: बाढीबाट भएको क्षतिबारे गलत तथा तथ्यहीन सूचना सम्प्रेषण तथा शेयर नगर्न नेपाल प्रहरीको आग्रह. पुष्टि भएका सूचना मात्र शेयर गर्न, एआईबाट निर्मित सामग्रीलाई वास्तविक घटनाको भन्दै शेयर नगर्न तथा कुनै सामग्री शेयर गर्नु अघि स्रोत र सत्यता जाँच गर्न अनुरोध. भोटेकोसीमा आएको बाढीपछि उद्धारको पर्खाइमा रहेका बाढी प्रभावितलाई धुवा निकालेर संकेत गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह. बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, चितवन लगायत जिल्लामा खोज तथा उद्धारको काम तीव्र. बागमती प्रदेश सरकारले गर्यो बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य कर्मी परिचालन. भक्तपुर, टोखा, चण्डेश्वरी र बज्रबाराही अस्पतालबाट स्वास्थ्य टोली प्रभावित क्षेत्रमा परिचालन. अन्य प्रादेशिक अस्पतालबाट स्वास्थ्य कर्मी परिचालनको तयारी. बाढीपछि पशुजन्य रोग फैलिन नदिन रोकथाम तथा नियन्त्रणका उपाय अपनाउन पशु सेवा विभागलाई कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशन। विपदका बेला मानव स्वास्थ्यसँगै पशु स्वास्थ्यलाई पनि समान प्राथमिकतामा राख्नुपर्ने भनाई। त्रिशुली नदीमा आएको बाढीले धादिङ मलेखुको फुर्के खोला पुल बगायो।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवा नुवाकोट क्षेत्रमा थप ठूलो बाढी आउने कुनै सूचना नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। ती जिल्लाका तटीय क्षेत्रका हाल थप ठूलो बाढी आउन लागेको भन्ने फोन आइरहेकोमा त्यस्तो विश्वसनीय सूचना नरहेको महाशाखाले उल्लेख गरेको छ। वर्षाका कारण नदीको बहाव केही बढ्न सक्ने देखिए पनि हालसम्म थप ठूलो बाढी आउने कुनै विश्वसनीय सूचना प्राप्त नभएको महाशाखाको भनाइ छ। अपुष्ट सूचना तथा हल्लाको पसिना लागि बाढी प्रभावित क्षेत्रमा भए नातिकन भोलि बिहार बिहिबारसम्म बस्न महाशाखाले आग्रह गरेको छ। यसअघि विपद व्यवस्थापन प्राधिकरणका प्रमुख डाक्टर धर्मराजु प्रेतीले सूचना प्रवाहमा सचेततापूर्वक काम गरिएको बताउनु भएको छ।
4: तुरुन्तै बिहान यो सुन्ने बित्तिकै 5 मिनटमै हामीले चाहिँ अलर्टमा बस्यौँ। कमान्ड पोस्टको मिटिङ बसेर त्यसपछि गृहमन्त्रीज्यूको अध्यक्षतामा चाहिँ हाम्रो विपदको फेरि बैठक बस्यो। हामीले सबैतिर चाहिँ सुरक्षा संयन्त्रलाई परिचालन गऱ्यौँ। जल तथा मौसम विज्ञान विभागको चाहिँ बाढी पूर्वानुमानबाट तुरुन्तै एसएमएस अलर्ट चाहिँ 9:05 त्यो सबै क्षेत्रमा चितवनसम्मै अलर्टमा रहने गरी हामीले पठायौँ।
3: रसुवा र नुवाकोटमा उद्धार राहत वर्षाका कारण प्रभावित हुन सक्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद विभूति पोखरेलले आगामी 3 दिनसम्म वर्षा हुन सक्ने पूर्वानुमान सार्वजनिक गर्नुभएको छ।
5: यो रसुवा सिन्धुपाल्चोक धादिङ नुवाकोट गोर्खा आसपासका क्षेत्रमा रातिको लागि चाहिँ तिब्बतको एरियाबाट पनि जुन यो बादलहरू चाहिँ नर्थबाट जुन यो आइरहेको छ होइन, यसले चाहिँ अब राति पनि वर्षा गराउन सक्ने सम्भावना हुन्छ र यो यी क्षेत्रहरूका चाहिँ धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा गराउन सक्ने सम्भावना देखिएको छ भने एक दुई स्थानमा चाहिँ भारी वर्षाको पनि सम्भावना रहेको छ। बेलुका र भोलिको कुरा गर्दाखेरि पनि दिउँसो अपराह्न चाहिँ केही कम वर्षा भयो तापनि रातिदेखि फेरि भोलिलाई पनि वर्षा हुन सक्ने सम्भावना देखिएको छ र यस्तै गरी 2-3 दिनकै हामीले कुरा गर्नुपर्दाखेरि पनि यी क्षेत्रहरूमा चाहिँ वर्षाको सम्भावना छ।
3: नेपाल र चीन दुवैतर्फ राति पनि बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारका प्रयास भइरहेको देखिएको छ। नेपाल प्रहरी विपद व्यवस्थापन प्राधिकरणले रातिसम्म पनि उद्धार राहत गरिएको जनाएका छन्। अब भने भोलि बिहिबार बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर मार्फत उद्धार गरिने भएको छ। प्राधिकरणको बैठकले घाइतेहरूलाई रसुवाको धुन्चे र नुवाकोटको नेपाली सेनाको ब्यारेकमा उपचार गर्ने निर्णय गरेको छ। गम्भीर घाइतेहरूलाई भने तत्काल उद्धार गरी काठमाडौँ ल्याउने तयारी छ। प्रभावितहरूका लागि आवश्यक राहत सामग्री स्थल मर्गाउँदै त्रिशुली ब्यारेकतर्फ पठाउन थालिएको छ। चीनले राष्ट्रिय आपतकाल घोषणा गरिएको बताइँदा मध्यरातमा रसुवागढीको उत्तरतर्फका चिनिया क्षेत्रमा विमान सक्रिय रहेको फ्लाइट राडारमा देखिएको छ। सरकारले अनलाइन मार्फत राहत उद्धार पाउन र सहयोग गर्नका लागि सेतु ऱ्यापिड नाम दिएको वेब पोर्टल सञ्चालनमा राखेको छ। सेतु ऱ्यापिडमा गएर विवरण भरेपछि त्यसअनुसार सहयोग आदान प्रदान गर्न सकिने विपद व्यवस्थापन प्राधिकरणले उल्लेख गरेको छ। भोटेकोसीमा भीषण बाढी आउनुको कारणबारे अहिलेसम्म निश्चित जानकारी नभए पनि भूगर्भविदले केही कारण खुलाएका छन्। भूगर्भविद एवं भूप्रकोपविद डाक्टर सुबोध ढकाल,
6: मोस्ट लाइकली मुख्यतया दुईटा कुरा हो। त्यो दुईटा मध्ये पनि धेरै जसो सम्भावित चाइनाको पार्टमा चाहिँ लेन्डे खोला अथवा सम्थिङ खोलामा चाहिँ एउटा ठुलो पहिरो गएर अनि त्यो खोला थुन्निएपछि सर्टेन टाइम पछि त्यो जुन ड्याम फुट्यो अनि त्यसपछि चाहिँ यो चाहिँ बाढीको रूप लिएको हुनसक्ने सम्भावना चाहिँ बढी देखिन्छ। तर यो हुनको लागि चाहिँ त्यहाँ चाहिँ त्यो जुन पहिलोको पहिरोको साइज छ त्यो चाहिँ निकै ठुलो पहिरो गएको हुनुपर्ने जस्तो देखिन्छ र त्यहाँ चाहिँ खोला थुन्निन पनि त्यो पानी पनि त्यही मात्रामा बाढिएको हुनुपर्ने जस्तो देखिन्छ। र दोस्रो कुरा भनेको चाहिँ त्यो एरियामा जुन हाम्रो ग्लासियल लेकहरू छ जुन चाहिँ धेरै छन् त्यहाँ छ त तर त्यो मध्ये पनि विशेष गरी एउटा ग्लासियल लेक चाहिँ फुटेको हुन सक्ने भन्ने एउटा प्रारम्भिक अनुमान पनि गर्न सकिने जस्तो देखिन्छ। तर अहिलेसम्मको रिपोर्ट अनुसार चाहिँ जुन ठुलो भेगमा गएको ठुलो पहिरोले खोला थुनिसकेपछि त्यो जुन लेक भन्यो त्यो लेकमा चाहिँ ब्रिज भइसकेपछि फुटिसकेपछि तल बाढी आएको हुन सक्ने सम्भावना चाहिँ बढी देखिन्छ।
3: पछिल्ला केही वर्ष यता कञ्चनपुरको पश्चिमी नाका गड्डाझोकी भएर नेपालभित्रने पर्यटकको संख्या वृद्धि हुँदै गएको छ।
7: कार्यालयका अनुसार गत आर्थिक वर्षमा 1,753 जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। यस्तै 1,05,18,119 रूपियाँ राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी नवराज भट्टले जानकारी दिनुभएको छ। उहाँका अनुसार 34 पर्यटक यो नाकाबाट बाहिरिएका छन्। कार्यालयका अनुसार 2022 542 पर्यटक सो नाका भएर नेपाल आएका थिए। यस्तै 2023 983 र 2024 1154 जना विदेशी पर्यटक यो नाका हुँदै नेपाल आएको अध्यागमनको तथ्याङ्क छ। सुदूरपश्चिममा पर्यटनका थुप्रै सम्भावना भए पनि पश्चिमी नाकाबाट नेपाल आएका पर्यटक काठमाडौँ पोखरा लगायतका शहर जाने गरेका छन्।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार, म भयन्द्र।

0: SBS ગોરખા રેડિયો
1: સૈન્ય સમુદાયમાં
0: મિલાય ભરી
1: ઓન એર
0: એપમાં
1: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે BFBS
0: યુ BFBS ગોરખા રેડિયો
1: ગોરખા રેડિયો
3: धादिङको अवरोध नहटाउँदासम्म काठमाडौँलाई देशसँग जोड्ने मुख्य नाका नखुल्ने भएको छ। चितवनका सिडिओ गणेश अर्यालले केही अवरोध हटाउने प्रयास जारी रहेको र सुरक्षा सुनिश्चित भएपछि मात्रै बाटो खुल्ने बताउनु भएको छ।
4: हामीले धादिङको त्यो गजुरीको बाटोमा रहेको चाहिँ अवरोध हटाउनका लागि चितवन जिल्लामा रहेका सबै हाम्रो सडक डिभिजन सडक कार्यालयले परिचालन गरेका इक्विपमेन्टहरू पनि हामी त्यहाँ पठाउँदैछौँ। एकीकृत र एक चाहिँ समन्वयात्मक ढङ्गले चाहिँ त्यो बाटो हटाउने काम सुरु गर्दा कति सकिन्छ छिटो बाटो हटाउनका लागि चितवनको तर्फबाट पनि धादिङ जिल्लामा यहाँ भएका इक्विपमेन्टहरू हामी पठाएर चाहिँ हामी लाग्छौँ। धादिङको त्यो सडकको अवरोध खुलेपछि मात्रै हामी चाहिँ सवारी आवागमन खोल्छौँ। त्यति सम्मका लागि सबै प्रकृतिका सवारी साधनहरू खास गरी चितवन र काठमाडौँ जाने सबै प्रकृतिका सवारी साधनहरूको आवागमनले रोक लगाउँदै
3: त्रिशुली नदी किनार भएर सञ्चालनमा रहेको सडकमा कुर्ने गाडीलाई चितवन र काठमाडौँमा रोकिएको छ। नेपालमा पारीको क्षति अनुमान गर्न युरोपेली अन्तरिक्ष प्रणाली कोपरनिकस सक्रिय बनाइएको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लियनले क्षति अनुमान गरेर राहत योजना बनाउन सहायकका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट कोपरनिकस प्रणाली सक्रिय बनाइएको जानकारी दिनुभएको छ। कोपरनिकसले बाढी अघि र पछिको अवस्था विश्लेषण गरेर जानकारी पठाउन सक्नेछ। अध्यक्ष लियोनले नेपालको विपत्तिमा सहयोग गर्न तयार रहेको बताउनु भएको छ। रसुवा र नुवाकोटमा झन ठूलो बाढी आउने भन्ने गलत सूचनाले स्थानीय त्रसित भएको पाइएको छ। बाढी पूर्वानुमान महाशाखाले थप बाढीको जानकारी नरहेको बताइरहँदा प्रतिनिधि सभा सांसद आर्यन राई नुवाकोटको बट्टार पुग्नु भएको छ।
5: हामी चाहिँ यो नुवाकोटको बट्टार भन्ने बजारमा छौँ। यो बजारमा चाहिँ एकदम फेरि माथिबाट चाहिँ नदी आयो अथवा के भन्छ बाढी आयो भने चाहिँ हल्ला फिन्जाएर चाहिँ यहाँ हामी चाहिँ के रहेछ भनेर आर्मी क्याम्प बुझ्नु आएको थियौँ। तर आर्मी क्याम्प बुझ्दाखेरि वास्तवमा त्यस्तो केही पनि छैन अहिलेसम्म भनेर चाहिँ यहाँ एउटा हल बजारमा चाहिँ त्यो हल्ला फिन्जाएर बिचमा चाहिँ बिचौलीहरू छिर्नु खोजेको के हो।
3: लेन्दे खोलाको बाढीका कारण देशको कुल विद्युत उत्पादन क्षमताको 10% प्रभावित भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले क्षतिपछिको आवश्यक तयारी र व्यवस्थापनलाई तीव्र पारिएको बताउनु भएको छ। बाढीका कारण 431 मेगावाट क्षमताका 12 विद्युत उत्पादन केन्द्र बन्द भई विद्युत प्रणालीबाट बाहिरिएका छन्। त्यस्तै निर्माणाधीन 15 जलविद्युत आयोजनामा 470 मेगावाटसम्म क्षमतामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको मन्त्री श्रेष्ठले जानकारी दिनुभएको छ। प्रसारणतर्फ त्रिशुली 220 केभी 3B हब सबस्टेसन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। यस्तै 220 केभी 132 केभी र 66 केभी क्षमताको प्रसारण लाइन र टावरमा क्षति पुगेको छ। रसुवामा विद्युत आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ भने नुवाकोट धादिङ र गोर्खाका विभिन्न क्षेत्रमा आंशिक रूपमा विद्युत सेवा प्रभावित भएको छ। नुवाकोट त्रिशुलीको बाढीको प्रभाव बुधबार साँझ 6:30 रहेको पाइएको छ। बाढी पूर्वानुमान महाशाखाको प्राविधिक अध्ययनले चितवनमा साँझ 6:30 मात्रै पानीको सतह सामान्य अवस्थामा फर्किएको जनाएको छ। बिहान 9 लेन्दे खोलामा आएको बाढी मुगलिन पुग्दा दिउँसो 1 महाशाखाले उल्लेख गरेको छ। यो बाढीले नेपालको भूभागमा 168 किलोमिटर दूरी तय गरेको छ। यो अवधिमा सर्वसाधारणलाई 6,79,000 एसएमएस पठाइएको छ। सर्वसाधारणबाट 147 टेलिफोन कल आएका थिए। महाशाखाले वर्षाका कारण बाढीको सम्भावना नटरेको भन्दै अझै सतर्कता अपनाउनु पर्ने अवस्था रहेको उल्लेख गरेको छ। पहिरोले थुनेर बनेको ताल अझै पूर्ण रूपमा नफुटेका कारण अरू बाढी आउन सक्ने सूचना चीनबाट प्राप्त भएको पनि महाशाखाले उल्लेख गरेको छ। रसुवा बाढीमा परेका सुदूरपश्चिमका नागरिकको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल बैद्यनाथ वाहिनी मुख्यालयले प्रभावित क्षेत्रका युनिटसँग समन्वय गरिरहेको जनाएको छ। डिआइजी दिग्विजय सुवेदीले बाढीपछि आफ्ना परिवारका सदस्य तथा आफन्त सम्पर्कमा नआएको भन्दै प्रदेशका विभिन्न जिल्लाबाट सूचना प्राप्त भइरहेका छन्। रसुवाको लाङटाङ हाइड्रो पावरमा कार्यरत गणेश बहादुर खडायत सहित 6 ड्याम साइटभन्दा माथिल्लो जङ्गलमा रहेको र उद्धार आवश्यक रहेको भन्दै दार्चुलाबाट जानकारी आएको छ। सप्तरीका शिव शाहले सोही हाइड्रो पावरमा कार्यरत पङ्कज कुमार शाहसहित 25 सम्पर्कमा नआएको जानकारी गराउनु भएको छ। डडेलधुराको अमरगढी नगरपालिका छकी मिना ताम्रकारले आफ्ना भाइ बुहारीसहित डडेलधुराका अन्य व्यक्ति पनि रसुवामा सम्पर्कविहीन भएको जानकारी दिनुभएको छ। प्रभावित क्षेत्रको घरको छतमा बसेर ज्यान जोगाएकी कल्पना मल्ल।
2: My family members were swept away by the flood in front of my eyes. My father, my mother, sister, and her kids are all swept away. They could not escape the flood. There was no chance at all.
3: खबर यति नै, नमस्कार।
6: यो BFBS

0: સન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: बाढी प्रभावित क्षेत्रमा 157 जनाको शव फेला परेको छ. भेटिएका मध्ये सबभन्दा धेरै चितवनमा 64 जनाको शव फेला परेको प्रहरीले जनाएको छ. विपद व्यवस्थापन प्राधिकरणले 79 सुरक्षाकर्मी 384 पर्यटक हराइरहेका जनाएको छ. 75 घाइते हुँदा हेलिकप्टरबाट 116 उद्धार गरिएको छ. बाढीले 35 पक्की, 45 झोलुङ्गे पुल र 40 किलोमिटर सडक बगाएको छ. प्राधिकरणले खोज तथा उद्धारका लागि सहयोग चाहिएमा फोन नम्बर 100-1234-1114 र 1111 नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ. नेपाली सेनाले रातभर पनि बाढीबाट प्रभावित पीडितको उद्धार र खोज जारी राखेको छ. रातभर 11 XTM बाट जमिनबाट गरिने उद्धार जारी राखिएको छ. साथै बिहिबार बिहान टिमुरेमाथि रहेको ठूलो संख्यालाई हवा उद्धार गरिनेछ भने विभिन्न सुरुङमा अड्किएका व्यक्तिको उद्धार प्रयास जारी रहनेछ. सेनाले उद्धारका लागि थप समन्वयका लागि हवाई साधनको असरदार परिचालन, राहत सामग्री वितरण, मित्र राष्ट्रबाट प्राप्त हुन आउने राहत सामग्रीको ढोनीलाई सहयोग गर्नेछ. सेनाका अनुसार बुधबार दिनभर 1697 परिचालन गरिएको थियो भने थप तयारीका लागि 656 फौज तयारी अवस्थामा राखिएको छ. दिनभर 6 सैनिक हेलिकप्टरबाट 94 उद्धार तथा 5 गैर सैनिक हेलिकप्टरबाट 12 उद्धार गरिएको छ. 800 केजी टेन्ट, 200 केजी मेडिकल सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको छ भने उद्धारका लागि खटिएका हेलिकप्टरबाट खाना तथा पानी उपलब्ध गराइएको छ. काठमाडौँ सिना मङ्गल गोदामघरबाट 8 थप राहत सामग्री रसुवा पठाइएको छ. गृहमन्त्री सुदन गुरुङ र प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेति उपस्थित भएर सेनाका ट्रकमा राहत सामग्री ढुवानी गरिएको छ. रसुवा नौकट क्षेत्रमा थप ठुलो बाढी आउने कुनै सूचना नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ. ती जिल्लाका तटीय क्षेत्रका हाल ठाउँमा थप ठुलो बाढी आउन लागेको भन्ने फोन आइरहेकोमा त्यस्तो विशेष सूचना नरहेको महाशाखाले उल्लेख गरेको छ. वर्षाका कारण नदीको बहाव केही बढ्न सक्ने देखिए पनि हालसम्म थप ठुलो बाढी आउने कुनै विश्वसनीय सूचना प्राप्त नभएको महाशाखाको भनाइ छ. अपुष्ट सूचना तथा हल्लाको पसिनालागि बाढी प्रभावित क्षेत्रमा भए नआत्तिकन बिहिबारसम्म बस्न महाशाखाले आग्रह गरेको छ. यसअघि विपद व्यवस्थापन प्राधिकरणका प्रमुख डाक्टर धर्मराज उप्रेतीले सूचना प्रवाहमा सचेततापूर्वक काम गरिएको बताउनु भएको छ.
4: तुरुन्तै बिहान यो सुन्ने बित्तिकै 5 मिनटमै हामीले चाहिँ अलर्टमा बस्यौँ. कमान्ड पोस्ट टु मिटिङ बसेर त्यसपछि गृहमन्त्रीज्यूको अध्यक्षतामा चाहिँ हाम्रो विपदको फेरि बैठक बस्यो. हामीले सबैतिर चाहिँ सुरक्षा संयन्त्रलाई परिचालन गऱ्यौँ. जल तथा मौसम विज्ञान विभागको चाहिँ बाढी पूर्वानुमानबाट तुरुन्तै एसएमएस अलर्ट चाहिँ 9:05 त्यो सबै क्षेत्रमा चितवनसम्मै अलर्टमा रहने गरी हामीले पठायौँ.
3: शिक्षा तथा खेलकुद मन्त्रालयले नुवाकोटमा सम्पर्कविहीन रहेकाहरूको बारेमा जानकारी लिन ती जिल्लाका प्रधानाध्यापकको फोन नम्बर सार्वजनिक गरेको छ. मन्त्रालयले 28 विद्यालयका प्रधानाध्यापकलाई सम्पर्क गरेर सम्पर्कविहीन रहेकाहरूसँग कुरा गर्न सकिने जनाएको छ. बिदुरु, ककनी, तादी, शिवपुरी, दुप्सेश्वर लगायत स्थानीय तहमा रहेका विद्यालयका प्रधानाध्यापकलाई सम्पर्क गर्न मन्त्रालयले भनेको छ. मन्त्रालयले बाढीबाट उद्धार गरिएकालाई त्रिशुली सैनिक तालिम केन्द्रमा राखिएको भन्दै बस्नेको विवरण सार्वजनिक गरेको छ. यस्तै त्रिभुवन विश्वविद्यालयले विपदका कारण अहिले सञ्चालन भइरहेको व्यवस्थापन संकायतर्फ स्नातकोत्तर तहको परीक्षा स्थगित गरेको छ. रसुवा बाढी प्रभावितका लागि सरकारले राहत तथा उद्धारका लागि कोष मार्फत रकम सङ्कलन पनि थालेको छ. रकम सहयोगका लागि विभिन्न ब्याङ्क खाता सार्वजनिक गरिएको छ. रसुवा र नुवाकोटको बाढीपछिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग आउन थालेको छ. मानवीय सहायता बोकेको भारतीय वायुसेनाको विमानले 10 राहत सामग्री ल्याएको छ. इन्डियन एयरफोर्सले थप 2 विमानबाट राहत सामग्री काठमाडौँ पठाउने भएको छ. हिजो बुधबार साँझ C-130J विमानबाट 10 सामग्री ल्याएकोमा थप 2 विमान सामान ल्याइने भएको हो. भारतीय वायुसेनाका अनुसार C-17 र C-130 विमानले अरू सामग्री ल्याउने तयारी छ. रेडक्रसले पनि उद्धार र राहतमा सहयोग गरिरहेको सो संस्थाका डेभिड फिसरले बताउनु भएको छ.
5: The Red Cross team has traveled up to Nuwakot today to bring relief items. These are blankets, these are mattresses, body bags, unfortunately, hygiene kits, as well as technical experts. And we are already providing food for many people who have been displaced, supporting the authorities with search and rescue.
3: BFBS Gorkha Radio ma aile samma ka khabar eti nai. Namaskar, ma Mahendra.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: धादिङको अवरोध नहटाउँदासम्म काठमाडौँलाई देशसँग जोड्ने मुख्य नाका नखुल्ने भएको छ। चितवनका सिडिओ गणेश अरियालले केही अवरोध हटाउने प्रयास जारी रहेको र सुरक्षा सुनिश्चित भएपछि मात्रै बाटो खुल्ने बताउनु भएको छ।
4: हामीले धादिङको त्यो गजुरीको बाटोमा रहेको चाहिँ अवरोध हटाउनका लागि चितवन जिल्लामा रहेका सबै हाम्रो सडक डिभिजन सडक कार्यालयले परिचालन गरेका इक्विपमेन्टहरू पनि हामी त्यहाँ पठाउँदैछौँ। एकीकृत र चाहिँ समन्वयात्मक ढङ्गले चाहिँ त्यो बाटो हटाउने काम सुरु गर्दा कति सकिन्छ छिटो बाटो हटाउनका लागि चितवनको तर्फबाट पनि धादिङ जिल्लामा यहाँ भएका इक्विपमेन्टहरू हामी पठाएर चाहिँ हामी लाग्छौँ। धादिङको त्यो सडकको अवरोध खुलेपछि मात्रै हामी चाहिँ सवारी आवागमन खोल्छौँ। त्यति जेलसम्मका लागि सबै प्रकृतिका सवारी साधनहरू खास गरी चितवनबाट काठमाडौँ जाने सबै प्रकृतिका सवारी